सुबह प्रभात। मीडियम वेव 213.67 मीटर तथा 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप अनि एफएम कञ्चनजंघा 103 मेगाहर्ज मार्फत पनि सुन्न सक्नुहुनेछ। श्रोता, आज विक्रम सम्वत 2083 साल असार महिनाको 7 गते, तदनुसार ईस्वी सन् 2026 जून महिनाको 21 तारीक आज आइतबार। हाम्रो स्टुडियोको घड़ी अनुसार समय बिहानको 6:32 भइरहेको छ र अब प्रातकालीन समयमा आकाशवाणी गान्तोक सुनिरहनुभएका हाम्रा सम्पूर्ण रेडियो प्रेमी श्रोतागणलाई हार्दिक स्वागत साथै न्यानो अभिवादन जनाउँदै प्रारम्भ गर्न लागिरहेका छौं प्रातकालीन सेवा यस मंगलध्वनीबाट।

आदरणीय श्रोता, राष्ट्रपिता महात्मा गान्धी भन्नुहुन्छ, एउटा असल व्यक्ति हरेक जीवहरूको मित्र हुँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं र अब प्रस्तुत गर्दछौ कार्यक्रम भक्ति प्रभात।

ईश्वरीय आराधनाको कार्यक्रम भक्ति प्रभातको पर्खाईमा रहनुभएका हाम्रा अनुयायी सम्पूर्ण श्रोतागणलाई हार्दिक स्वागत तथा आध्यात्मिक नमन। यस प्रातकालीन समयलाई भक्तिमय बनाउन भनी आज हामी लिएर आएका छौं एक एक कलाकार माधव घिमिरेको सुमधुर स्वरमा सजिएका केही भक्तिमय भजनहरू। तसर्थ अब कार्यक्रमको शुभारम्भ गरौं कलाकार माधव घिमिरेको स्वरमा रहेको यस भजनबाट।

ध्यान र भक्तिले भक्तिको बाटो नै परम सुख र मुक्तिको मार्ग हो। हजुर श्रोता, यहाँहरूले सुनिरहनु भएको छ आकाशवाणी गान्तोक केन्द्रबाट कार्यक्रम भक्ति प्रभात अन्तर्गत कलाकार माधव घिमिरेको सुमधुर स्वरमा रहेका केही भक्तिमय भजनहरू। त श्रोता आउनुहोस्, अब फेरि श्रावण गरौं उनीको आवाजमा सजिएको यो भजन।

श्रोताहरूले यतिन्जेल सुनिरहनु भएको थियो कार्यक्रम भक्ति प्रभात अन्तर्गत एकै कलाकार माधव घिमिरेको स्वरमा रहेका केही भक्तिमय भजनहरू। त श्रोता, आजलाई पनि यिनी भजनहरूका साथमा यस कार्यक्रमको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं र श्रोता, अब प्रस्तुत छ आज बिहान प्रसारण गरिने कार्यक्रमहरूबारे संक्षिप्तमा जानकारी। अहिले 6:55 अनि 7 बजे सुनाउनेछौ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी क्रमैले संस्कृत अनि हिन्दी भाषामा समाचार। 7:05 पुनः यस केन्द्रबाट सुनाउनेछौ कार्यक्रम गोल्डन मेलोडिस। 7:25 सुनाउनेछौ आकाशवाणी खरसाङ केन्द्रबाट समप्रसार गरी नेपाली भाषामा समाचार। 7:35 विविध जानकारी र ज्ञानवर्धक कार्यक्रम प्रणाम सिक्किम प्रस्तुत गर्नेछ भने 8:15 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ क्रमशः हिन्दी अनि अंग्रेजी भाषामा समाचार। 8:30 आकाशवाणीको उत्तर पूर्वी सेवा सिलङ केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ अंग्रेजी भाषामा समाचार। 8:40 पुनः यस केन्द्रबाट लिएर आउनेछौ कार्यक्रम गीतिमाला। 9:00 सुनाउनेछौ मुख्य समाचार। 9:02 सुनाउनेछौ कार्यक्रम चित्रांजली र 9:30 प्रस्तुत गर्नेछौ कार्यक्रम बाल जगत। 10:00 सुनाउनेछौ मुख्य समाचार र 10:02 सुनाउनेछौ कार्यक्रम ताजेतरानी र 10:30 आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ एफएम गोल्डमा कार्यक्रमहरू। श्रोता, यो थियो अब उसो प्रसारण गरिने कार्यक्रमहरूबारे छोटो जानकारी। सो पूरा भयो। यो आकाशवाणी गान्तोक हो। अहिले समय बिहानको 6:55 हुन लागेको छ र अब सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी क्रमैले संस्कृत अनि हिन्दी भाषामा समाचार। कृपया केही क्षण प्रतीक्षा गर्नुहोला।

श्रोता, कार्यक्रमलाई अघि बढ़ाउने क्रममा अब फेरि प्रस्तुत गर्न लागिरहेका छौं सम्झौता चलचित्रबाट लिएको गीत। यो चलचित्र सन् 1973 सालको 1 जूनमा बलिउडको पर्दामा आएको थियो भने यस चलचित्रलाई अजय विश्वासले निर्देशन गर्नुभएका हुन्। सन्दीप सेठीले निर्माण गरेका हुन्। यस चलचित्रमा अनिल धवन, योगिता बाली, शत्रुघ्न सिन्हा, प्रदीप कुमार अनि नाच जस्ता कलाकारहरूले मुख्य रूपमा अभिनय गरेका छन् भने कल्याणजी आनन्दजीले चलचित्रमा संगीतहरू आबद्ध गरेका छन्। श्रोता आउनुहोस्, अब सुनौ चलचित्र सम्झौताबाट लिएको गीत कलाकार मोहम्मद रफी अनि मुकेशको आवाजमा।

0: श्रोता यो सुन्नुहोस् रोजगार सम्बन्धी सूचना। प्रेस सूचना ब्यूरो गान्तोकले नेपाली भाषाको लागि स्थायी सहायक सम्पादक, जुनियर अनुवादक, अनलाइन अनुवादक, स्टोनोग्राफर तथा टाइपिस्ट पदमा समावेशीकरणको लागि आवेदन आह्वान गरेको छ। इच्छुक तथा योग्य उम्मेद्वारहरूले आवेदन फारम तथा विस्तृत जानकारी tingul.com प्राप्त गर्न सक्नुहुनेछ। आवेदन बुझाउने ठेगाना सहायक निर्देशक प्रेस सूचना ब्यूरो गान्तोक, ब्लक डी ग्राउण्ड फ्लोर, आकाशवाणी क्वार्टर कम्प्लेक्स, आरिथाङ, गान्तोक, सिक्किम 737101। आवेदन दिने अन्तिम समय सूचना प्रकाशित भएको मितिले 15 दिनभित्रसम्म बुझाउनु पर्नेछ। सूचना पूरा भयो।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
0: श्रोता, यो छोटो विश्रामपछि कार्यक्रममा पुनः स्वागत छ। आकाशवाणी गान्तोक केन्द्रबाट यहाँहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम गोल्डन मेलोडिज। यस कार्यक्रमको अर्को प्रस्तुति छ सन् 1973 सालमा दर्शक सामु आएको चलचित्र सौदागरबाट लिएको गीत। यस चलचित्रका निर्देशक सुदेन्द्र रोई हुन् भने निर्माता ताराचन्द बरजात्य हुन्। नुतान, अमिताभ बच्चन, त्रिलोक कपूर, पद्मा खन्ना अनि मुराद जस्ता कलाकारहरूले मुख्य रूपमा भूमिका निर्वाह गरेका छन् भने रविन्द्र जैनले यस चलचित्रमा संगीतहरू आबद्ध गरेका छन्। तश्रोता सुनोस् चलचित्र सौदागरबाट लिएको गीत कलाकार आशा भोसलेको मधुर स्वरमा।

प्रिय श्रोतायाहरूलाई सदाबहार हिन्दी गीत सुनाएर मनोरञ्जन गराउँदा गराउँदै अब भने हामी यस कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं र कार्यक्रममा अन्तिम गीत सुनाउन लागिरहेका छौं। सन् 1973 सालमा हिन्दी सिनेमा जगतमा आएको चलचित्र सरी बदमाशबाट कलाकार लता मंगेशकरको स्वरमा रहेको गीत। यस चलचित्रका निर्देशक राज खोसला हुन् भने देव आनन्द निर्माता हुन्। चलचित्रमा देव आनन्द, हेमा मालिनी, अजित हेलेन अनि शत्रुघ्न सिन्हा जस्ता प्रख्यात कलाकारहरूले मुख्य रूपमा अभिनय गरेका छन् र साथै आरडी बर्मनले यस चलचित्रका संगीतहरू आबद्ध गरेका छन्। श्रोता स्वीकार गर्नुहोस् यस कार्यक्रमको अन्तिम गीत चलचित्र सरी बदमाशबाट कलाकार लता मंगेशकरको स्वरमा।

प्रिय श्रोता, यसै गीतका साथ कार्यक्रम गोल्डन मेलोडीज आजलाई भनी यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। राम्रो स्टुडियोको घड़ी अनुसार समय बिहानको 7:25 भइरहेको छ र अबको केही क्षणमा सुन्नुहुनेछ आकाशवाणी खरसाङ केन्द्रबाट समप्रसार गरी नेपाली भाषामा समाचार। कृपया केही क्षण प्रतीक्षा गर्नुहोला।

आदरणीय श्रोता, हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं र समय यस बेला बिहानको 7:35 भइरहेको छ र अब भने यहाँहरू समक्ष प्रस्तुत गर्दैछौ विविध जानकारी तथा मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम।

0: नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर आज फेरि हामी उपस्थित भएका छौं र आजको दिन श्रोता अन्तर्राष्ट्रिय योगा दिवस हो। हजुर श्रोता, योग भारतको प्राचीन परम्पराको एक अमूल्य उपहार हो जसले मानिस र प्रकृति बीच सामञ्जस्यता स्थापित गर्दछ। यो केवल व्यायाम मात्र नभएर यसले विचार, संयम, ध्यान, समाधि, स्वास्थ्य आदि सर्वाङ्गीण विकासमा सहायता गर्दछ। यसैले आज संसारभरिमा लोकप्रिय भएको योग शब्द कर्मयोग, ज्ञान योग, ध्यान योग अनेक रूपमा प्रचलित शब्द भएको छ, जसको सोझो अर्थ हुन्छ जोड्नु, जीवात्माको परमात्मासित मिलन। योगाश्चित्त वृत्ति निरोध अर्थात चित्त र वृत्तिलाई सही मार्गमा डोर्याउनु नै योग हो भने योगले नै मानिसलाई स्वास्थ्य र दीर्घ जीवन प्रदान गर्दछ। आजको दिन अन्तर्राष्ट्रिय योग दिवस पालन गरिन्छ, उसो त प्रकृतिको हिसाबमा पनि आजको दिन अर्थात 21 जून वर्षको सबैभन्दा लामो दिन हो। श्रोता, 27 दिसम्बर 2014 भारतका माननीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र महासभामा आफ्नो भाषणमा योगको पौराणिक महत्व र वर्तमानमा यसको आवश्यकताबारे विस्तृत बयान दिनुभएको थियो र यसैको आधारमा 21 दिसम्बर 2014 संयुक्त राष्ट्रमा यसका 193 सदस्य देशहरूको सर्वसमितिले 21 जूनको दिनलाई अन्तर्राष्ट्रिय योग दिवस पालन गरिने प्रस्तावना पारित गरेको थियो। र भनिन्छ श्रोता, प्रधानमन्त्रीको प्रस्तावपछि यति छोटो अवधि औ 90 दिनमा नै संयुक्त राष्ट्र संघले पारित गरेको यो अन्तर्राष्ट्रिय दिवस हो र सर्वप्रथम विश्वमा पहिलोपल्ट 21 जून 2015 दिन यो अन्तर्राष्ट्रिय योग दिवस सारा विश्वमा पालन गरिएको थियो। हजुर श्रोता, वसुधैव कुटुम्बकम अर्थात यो पृथ्वी हामी सबैको एउटा साझा सम्पत्ति हो। यो पृथ्वी एउटा परिवार न हो जसको रक्षा गर्नु हामी सबैको परम कर्तव्य हो। यसर्थ योगद्वारा व्यक्तिगत सुस्वस्थता, मानसिक शान्ति, शारीरिक शक्ति प्राप्तिसितै एक सुरम्य शान्तिप्रिय वसुन्धराको परिकल्पना गर्नु आजको आवश्यकता भएको छ। योगद्वारा वैश्विक साम्प्रदायिक सद्भावना बनाइराख्नु र आफूहरूसितै विश्वलाई पनि सुस्वस्थ बनाउनुको लागि सबै सबैलाई आह्वान गर्दै आज अन्तर्राष्ट्रिय योग दिवस विश्वभरि पालन भइरहेको छ।
1: आकाशवाणी गान्तोकका तमाम श्रोताहरूमा आरपी पौडेलको स्वागत एवं न्यानो अभिवादन छ। योगका जम्मै 8 अङ्ग छन्। 8 अङ्ग मिलेर योग हुन्छ। यम, नियम, आसन, प्राणायाम, ध्यान, धारणा, समाधि आदि 8 अङ्ग छन्। यी 8 वटा मिलेर योग बनिन्छ। योगमा शरीर, मन र विचार पनि एक हुन्छ। शरीर यो जुन मान्छेको जुन शरीर छ जसलाई पिण्ड भन्छ, यो पिण्डदेखि ब्रह्माण्डसम्मको एकाकार हुने स्थिति हुन्छ योग। एक्लै हुँदैन त योगमा, जम्मै मेरा इन्द्रियहरू एक हुन्छन्, मेरो विचार एक हुन्छ, मेरो कर्म त्यतै जान्छ, ज्ञान त्यतै जान्छ। यदि यो जम्मै कुरा एकैसाथ मिल्छ भने एउटा गतिलो ताकत हुन्छ। त योगमा जम्मै कुरालाई एकै ठाउँ मिलाउनु जरुरी छ। मनलाई, विचारलाई, कर्मलाई, ध्येयलाई, धारणालाई, धर्मलाई, सबै कुरालाई एकै ठाउँ लानु छ। अब कुरा आयो योगासन र प्राणायामको। शरीरलाई भाँचकुच पारेर, दोबर दाबर पारेर, पलेटी मारेर, उभिएर, सुतेर शरीरलाई तन्काउने, खुम्च्याउने आदि यी विभिन्न जैविक प्राणीहरूको जुन बस्ने उनीहरूको स्थिति छ त्यसको नाम योगासन हो। त प्राणायाम प्राणले गरिन्छ, जो चाहिँ प्राण भन्नाले सास हो या त हावा हो। शरीरमा हावाको पूरक र रेचक, कुम्भक र बाह्य कुम्भक, हामी हावालाई लिन्छौं या छोड्छौं, या भित्र रोक्छौं या बाहिर रोक्छौं, चारवटा क्रिया मात्रै हुन्छन्। यही चारवटा क्रियाद्वारा आफ्नो शरीरलाई अथवा शरीरको प्राणलाई सन्तुलन गर्ने तरिकाको नाम हो प्राणायाम। त प्राणायाम हावाको मुभमेन्टले गरिन्छ। योग 3 प्रकारले गरिन्छ, एउटा शरीरले, एउटा प्राणले, अर्को हुन्छ मन या आत्माले। आत्माले गर्ने ध्यान हो। त प्राणायाम योग शरीरले गरिन्छ, योगासनहरू प्राणायाम प्राणद्वारा गरिन्छ र ध्यान मन या आत्माले मात्रै गरिन्छ। यो मनदेखि आफ्नो विचारसम्म, मदेखि मेरो आराध्य देवतासम्मको बीचमा, म र मेरो ईश्वरको बीचमा योग गर्ने अथवा दुईटालाई जोड्ने पनि योग हो। यो चाहिँ आत्मा र परमात्मासँगको एउटा तालमेल मानेको छ।
2: त 84 योनी भनेर हामीले नाम दिएको छ परम्परामा, कि योनिहरू 84 वटा हुन्छन्। त्यसको मतलब 84 वटा विभिन्न जैविक प्राणीहरूको बस्ने सुत्ने अवस्थाका आधारमा निर्धारित छन् योगासनहरू। जसरी सशक आसन भनेको खरायोले तन्किने आसन, जो चाहिँ हृदयका लागि बहुत राम्रो छ। अर्को हाम्रो पीठको रिढको हड्डीका निम्ति एउटा गरिने आसन छ गोईले गर्ने आसन, जसलाई मकर आसन भनिन्छ, या त साँपले गर्ने आसन भुजङ्ग आसन भनिन्छ। डायबिटिजका निम्ति गरिने आसन मण्डुक आसन, जो चाहिँ भ्यागुताको आसन भनिन्छ। त भ्यागुताबाट साँपबाट

यति साह्रो प्रबल छ, हेर्नुहोस् न, एउटा उल्टा सिधा फोन आउने बित्तिकै पैतालाबाट पसिना आउँछ, मान्छे असन्तुलित भइहाल्छ, एउटा उल्टा कुरा सुन्ने बित्तिकै उसलाई एकैचोटि झोँक चल्छ कि रिस उठ्छ, आफूले सन्तुलन एकदमै आफ्नो नियन्त्रणबाट बाहिर भइहाल्छ। यदि उसले आफ्नो विचार र मनलाई पहिले नै स्थिर राखेको छ भने मान्छे त्यसरी एकैचोटि अतालिँदैन, एकैचोटि बर्बाद हुँदैन, आफूलाई नियन्त्रण गर्न सक्छ। र मन र विचारलाई यदि शुद्ध बनाउने हो भने सरल तरिका चाहिँ योग नै हो, यसमा खर्च छैन। सबैभन्दा ठूलो कुरा छ योगमा एकपल्ट सिकेर प्रतिदिन गर्नाले यसमा चाहिँ कुनै प्रकारको खर्च छैन।

0: हजुर श्रोता, आज अन्तर्राष्ट्रिय योगा दिवस र यसबारे छोटो जानकारी पछि अब कुरा गरौं। विगतमा आजको दिन भारतमा घटेका केही घटनाहरूबारे 1576 आजको दिन मुगल सेनाले हल्दीघाटीको युद्धमा राणा प्रतापलाई हराएका थिए। 1862 आजको दिन लिंकोलिन इन युनिभर्सिटीबाट परीक्षा पास गरेपछि ब्यारिस्टर ल डिग्री प्राप्त गर्ने प्रथम भारतीय बनेका थिए गणेन्द्र मोहन टेगोर।
1: 1948 सी राजगोपालाचारी भारतीय युनियनका पहिलो गभर्नर जनरल बनेका थिए।
0: हजुर 1998 आजको दिन भारत अनि रशियाबीच तामिलनाडुको कुडानकोलममा न्यूक्लियर पावर स्टेशन निर्माणको लागि 2.5 बिलियन डलरको सम्झौतामा हस्ताक्षर भएको थियो।
1: 1991 पीवी नरसिम्हा राव भारतको नवौं प्रधानमन्त्री चुनिएका थिए।
0: हजुर 2015 आजको दिन मुम्बई भारतमा एउटा धार्मिक उत्सवको बेला विषाक्त पेय पिएपछि 94 जना मारिएका थिए अनि 45 जना हस्पिटलाइज भएका थिए।
1: 2009 भारतको ब्याडमिन्टन स्टार खेलाड़ी साइना नेहवाल सुपर सिरिज ब्याडमिन्टन टुर्नामेन्टको खिताब जित्ने पहिलो भारतीय महिला बनेकी थिइन्।
0: त यो थियो आजको दिन भारतमा घटेका केही घटनाहरूबारे छोटो जानकारी। जानकारीपछि श्रोता अब कुरा गरौं जन्म।
1: हजुर जन्मकै कुरा गर्दा 1912 आजकै दिन जन्मेका हुन् विष्णु प्रभाकर। उनी भारतीय साहित्यकार हुन् जसले कथा, उपन्यास, नाटक, जीवनी, निबन्ध, एकांकी, यात्रा वृत्तान्त र कविता आदि प्रमुख विधाहरूमा आफ्नो बहुमूल्य रचना रचेका छन्। प्रभाकरले आकाशवाणी, दूरदर्शन, पत्र पत्रिका तथा सम्बन्धी मीडियाको प्रत्येक क्षेत्रमा ख्याति प्राप्त गरेका थिए। उनको प्रमुख रचना आवारा मसीहा उनको सर्वाधिक चर्चित जीवनी हो। यस जीवनी रचनाको निम्ति उनलाई पाब्लो नेहरू द सम्मान, सोभियत ल्याण्ड नेहरू पुरस्कार जस्ता कैयौं विदेशी पुरस्कारहरू प्राप्त भएको छ। यसरी नै उनको अन्य रचनाहरूको निम्ति ज्ञानपीठ मूर्ति देवी पुरस्कार प्राप्त भएको थियो। 1987 बब्ली जर्ज वर्गीजको जन्म आजकै दिन भएको हो। उनी एक वरिष्ठ पत्रकार हुन् जो अग्रणी समाचार पत्र हिन्दुस्तान टाइम्स र इण्डियन एक्सप्रेसको सम्पादक रहिसकेका छन्। उनलाई बीजी वर्गीजको रूपमा पनि जानिन्छ। सन् 1975 उनलाई पत्रकारितामा उत्कृष्ट योगदानको निम्ति रमन म्यागसेसे पुरस्कारले सम्मानित गरिएको छ। 1933 मुद्रा राक्षसको जन्म भएको हो। उनको जन्म लखनऊ उत्तर प्रदेशमा भएको हो। उनी भारतको प्रसिद्ध लेखक, उपन्यासकार, नाटककार, आलोचक तथा व्यङ्ग्यकार थिए। उनको रचना अंग्रेजी सहित अन्य भाषाहरूमा अनुवाद भएको छ। जन्मकै कुरा गर्दा 1967 युगलक सिनावात्राको जन्म भएको हो। उनी थाइल्याण्डको प्रथम महिला र 28 प्रधानमन्त्री बनेकी हुन् जसलाई सबैभन्दा सानो उमेरको प्रधानमन्त्री हुने सौभाग्य प्राप्त भएको थियो। 1970 सुक्नोको जन्म भएको हो। उनी इण्डोनेसियाको प्रथम राष्ट्रपति हुन् र 1950 भारत गणतन्त्र दिवसमा मुख्य अतिथिको रूपमा उपस्थित भएका थिए। यसरी नै 1953 पाकिस्तानको इतिहासमा लगातार दुईपल्ट चुनिने एक्लो प्रधानमन्त्री बेनजीर भुट्टोको जन्म भएको थियो। उनी इस्लामी देशहरूको पहिलो महिला प्रधानमन्त्री हुन्।
0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणीको गान्तोक केन्द्रबाट। श्रोता आज इन्टरनेशनल योगा डे, यसबारे हामीले छोटो जानकारी राख्यौं यहाँ समक्ष। उसै गरी आजको दिन थुप्रै दिवसहरू परेको छ, त्यसबारे हामी विस्तृत जानकारी यहाँ समक्ष राख्नेछौ। त्योभन्दा पहिले आज कुरा गरौं आज पालन गरिने वर्ल्ड म्युजिक डे बारे।
1: हजुर, यसै त सुमधुर संगीतको समय कहिले अन्त हुँदैन, न त शायरी या कविता कहिले फिल्महरूदेखि टाढा हुन सक्दछ। संगीत आज पनि समयको हिसाबले सुमधुर छ। नयाँ नयाँ तकनिकीहरूमा डुबेको साज, नयाँ नयाँ अन्दाजमा पातलो आवाजहरू र नयाँ नयाँ संगीतकारहरूको अद्भुत प्रतिभाहरूले संगीतको दुनियाँलाई समृद्ध बनाउँदछ। हर समयको संगीत उसको युवाहरू र उनको श्रोताहरूको मांगले प्रभावित हुँदछ, यसमा कुनै दुई मत छैन। तर त्यो सुनौलो समय जब नारायण गोपाल, तारादेवी, अरूणा लामा इत्यादि र हिन्दीको कुरा

0: गर्दा किशोर, मुकेश, रफी, लता इत्यादिको समयमा पनि युवाहरूलाई ध्यानमा राखेर संगीत बनाइन्थ्यो। त आज पनि संगीतको मांग त्यही नै रहेको छ। डिस्को, ज्याज, ऱ्याप, ब्यारक, पप जस्ता संगीतको कति समय आए र गए। खैर, नेपालीमा पनि संगीतका विभिन्न शैलीहरू आए अनि गए। तर यति थाहा लाग्छ कि समयको साथ संगीत बदलन्दछ। यद्यपि भनिन्छ कि संगीत मानिसको आत्मा हो र संगीत शान्तिको प्रतीक पनि हो। विश्वमा सधैँ शान्ति बनाई राख्नको निम्ति फ्रान्समा पहिलोपल्ट 21 जून 1982 प्रथम विश्व संगीत दिवस मनाइएको थियो। योभन्दा अघि पूर्व अमेरिकाको एक संगीतकार थोएल कोहेनले 1976 यस दिवस मनाउने कुरा गरेका थिए। विश्व संगीत दिवस भारत सहित कुल 17 देशहरूले मनाउँदछन्। यसलाई आफ्नो प्रकारले मनाउँछन्। यो दिवस पालन गर्नको मुख्य उद्देश्य हो मानिसहरूमा संगीतप्रति जागरूकता गराउन, ताकि मानिसहरूको विश्वास संगीतमा रहिरहोस्। विश्व संगीत दिवसको दिन हामी नमन गर्न चाहन्छौ ती विशेष हस्तीहरूलाई। त श्रोता, कम समयमा संगीतलाई जिउने कोशिश गर्यौं त विश्व संगीत दिवसको सबै सबैलाई शुभकामना।
1: हजुर श्रोता, आज अर्को दिवस पनि परेको छ, त्यो हो वर्ल्ड हाइड्रोग्राफी डे। प्रत्येक वर्ष 21 जूनको दिनलाई विश्व हाइड्रोग्राफी दिवसको रूपमा संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय हाइड्रोग्राफिक संघद्वारा मनाइने गरिन्छ। हाइड्रोग्राफी भनेको के भन्दा श्रोता, हाइड्रोग्राफी विज्ञानको त्यो भाग हो जहाँ महासागर, समुद्र, तटीय क्षेत्र, पोखरी, नदीहरूको प्राकृतिक आकृतिको नाप र विवरण राख्ने गरिन्छ, जसको उद्देश्य जलयात्रा या त भनौं जलमार्गहरूलाई सुरक्षित र सुगम्य बनाउन र अन्य समुद्री गतिविधिहरूलाई सहायता प्रदान गर्नु रहेको छ, जसले गर्दा आर्थिक विकास, सुरक्षा, वैज्ञानिक अनुसन्धान र पर्यावरणको रक्षामा सहायता पुग्ने गर्छ। अन्तर्राष्ट्रिय स्तरमा यी विश्वका समुद्र, महासागर र जलमार्गहरूको बारेमा सर्वे र डाटा तथ्य संकलन गर्नको लागि अन्तर्राष्ट्रिय हाइड्रोग्राफिक संघ अर्थात इन्टरनेशनल हाइड्रोग्राफिक अर्गनाइजेशन अर्थात आईएचओको स्थापना गरिएको छ। वर्ष 2005 संयुक्त राष्ट्र संघद्वारा महासागर र समुद्री कानूनमाथि एक प्रस्तावना पारित गरेर 21 जूनको दिन अर्थात आजको दिन हरेक वर्ष विश्व हाइड्रोग्राफी दिवसको रूपमा मनाउने घोषणा गरेको हो, जसको मुख्य उद्देश्य इन्टरनेशनल हाइड्रोग्राफिक अर्गनाइजेशन अर्थात आईएचओद्वारा जल या त भनौं समुद्री क्षेत्रका सबै स्तरमा गरिएको कार्यहरूलाई उचित प्रसार गर्ने र वैश्विक स्तरमा हाइड्रोग्राफिक अर्थात विभिन्न जलीय जस्तै सागर, महासागर, नदीनाला आदिसँग सम्बन्धित जानकारी एकत्र गर्नमा आफ्नो सीमा क्षेत्रलाई अझ व्यापक स्तरमा बढ़ाउनको लागि कार्य गर्नु रहेको छ। संयुक्त राष्ट्रद्वारा पारित यस प्रस्तावना अनुसार सबै सदस्य राष्ट्रहरूलाई इन्टरनेशनल हाइड्रोग्राफिक अर्गनाइजेशनसँग मिलेर काम गर्ने आह्वान गरेको छ, ताकि सुरक्षित जल यात्रा, विशेष गरेर अन्तर्राष्ट्रिय जल यात्रा र जल यात्राबाट समुद्रमा रहेका अति नै संवेदनशील र सुरक्षित क्षेत्र जहाँ अति नै विविध प्रकारका जैव विविधताहरू छन् यी क्षेत्रलाई बचाउनमा सहायता पुग्न सकोस्। हजुर, विश्व हाइड्रोग्राफी दिवस मानिसहरूको जीवनमा हाइड्रोग्राफीले निभाउने महत्वपूर्ण भूमिकाको बारे जानकारी गराउने एउटा अवसर पनि हो। हाइड्रोग्राफीको माध्यमले पानी जहाजहरूको लागि सुरक्षित जल यात्रा मात्र नभएर अन्य फाइदाहरू पनि हुने गर्छ, जस्तै उचित तरिकाले बिना कुनै पर्यावरणलाई हानि पुर्याई समुद्री संसाधन जस्तै माछा समात्ने, समुद्रमा रहेका खनिज पदार्थहरूको खनन आदि गर्नमा सहायता पुग्छ, वातावरण संरक्षण र प्रबन्धनमा सहायता गर्दछ, समुद्री सीमाको रक्षा र सुरक्षामा सहयोग पुर्याउँदछ, सुनामीको समय बाढ़को असरको अनुमान लगाउनमा सहायक हुन्छ, तटीय क्षेत्रहरूको प्रबन्धनमा पनि सहायता पुग्छ, उसै गरी पर्यटन र समुद्री विज्ञानको क्षेत्रमा पनि सहायक हुँदछ। यसै गरी श्रोता, आजको दिनलाई वर्ल्ड ह्युमनिस्ट डे अर्थात विश्व मानवतावादी दिवसको रूपमा पनि पालन गर्ने गरेको पाइन्छ। विश्वका कतिपय देशहरूले आजको दिन यो दिवस पालन गर्ने गर्दछ। सबैभन्दा पहिले 80को दशकमा अमेरिकन ह्युमनिस्ट एसोसिएशन अर्थात एएचए ले यो दिवस पालन गरेका थिए र विश्वभरि मानवताको पाठ सिकाउन कम्बर कसेका थिए। हजुर श्रोता, यो दिवस मनाउनुको मुख्य उद्देश्य नै यो हो कि विश्वका सबै मानिसहरूमा मानवताको नैतिक मूल्यबारे जानकारी गराउनु अनि विश्व बन्धुत्व कायम गर्नु। आजको दिन विश्वका त्यस्ता थुप्रै ह्युमनिस्ट एसोसिएशनहरूले विभिन्न प्रकारले कार्यक्रमहरू आयोजना गर्ने गर्छन्। जस्तै डच ह्युमनिस्ट एसोसिएशनले 2012 लघु फिल्महरू अर्थात शर्ट फिल्महरू प्रदर्शन गरेर यो दिवस पालन गरेका थिए भने ह्युमनिस्ट एसोसिएशन अफ आयरल्याण्डले पार्कहरूमा कविता वाचन गरेर यो दिवस पालन गरेका थिए। उसै गरी द ह्युमनिस्ट अफ फ्लोरिडा एसोसिएशनले विभिन्न ग्रुपहरू बनाएर ठाउँ ठाउँमा गएर मानवताका पाठ पढ़ाएका थिए। यसरी आजको दिन विभिन्न कार्यक्रमहरू विभिन्न प्रकारले आयोजना गरेर विश्व मानवता दिवस पालन गर्ने गरिन्छ।
2: यसै गरी श्रोता, संयुक्त राष्ट्र संघले 21 जूनको दिनलाई इन्टरनेशनल डे अफ

0: दि सेलिब्रेशन अफ दि सोलस्टिसको रूपमा मनाउने घोषणा गरेको छ। यो दिवस 21 जूनको दिन मनाउनुको कारण के हो भने श्रोता, हामीले अघि पनि भन्यौं कि श्रोता आज सबैभन्दा लामो दिन हो, अर्थात आजको दिन उत्तरी गोलार्धमा सूर्य सबैभन्दा उच्च स्थानमा पुग्ने गर्छ, जसले गर्दा आजको दिनको अवधि लामो, अर्थात दिन आज लामो समयसम्म उज्यालो रहनेछ। सोलस्टिस शब्द ल्याटिनका दुई शब्द सोल अनि सिस्टेयरलाई मिलाएर बनिएको हो, जहाँ सोलको अर्थ हुन्छ सूर्य भने सिस्टेयरको अर्थ हुँदछ स्थिर रहनु। श्रोता, यो खगोलीय घटनाक्रम वर्षमा दुई पटक घट्ने गर्दछ, एक त आजको दिन उत्तरी गोलार्धमा भने अर्को 21 डिसेम्बरको दिन। यो दिन दक्षिण गोलार्धमा दिनको समय लामो हुने गर्छ। आजको दिन अर्थात 21 जूनको दिनलाई भूगोलको भाषामा समर सोल्स्टिस भनिन्छ र आजको दिनदेखि गरम महिना प्रारम्भ हुने भनेर उत्तरी गोलार्धमा गर्मीको पहिलो दिन पनि भनिन्छ। दक्षिण गोलार्धमा पर्ने देशहरू जस्तै अस्ट्रेलिया, न्यूजील्याण्डमा आजको दिन छोटो हुने गर्छ भने त्यही 21 डिसेम्बरको दिनलाई भूगोलमा विन्टर सोल्स्टिस भनिन्छ र यो दिन उत्तरी गोलार्धमा पर्ने देशहरू जस्तै भारत, जापान, अमेरिका, रूस आदिमा त्यो दिन छोटो हुने र त्यो दिनदेखि अर्थात 21 डिसेम्बरको दिनदेखि जाडोको प्रारम्भ हुने मानिन्छ भने दक्षिण गोलार्धमा पर्ने देशहरूमा त्यो दिन अर्थात 21 डिसेम्बरको दिन लामो हुने गर्छ। यसै गरी अर्को खगोलीय घटना क्रम हुने गर्छ इक्विनक्स। श्रोता, हामीलाई थाहा नै छ कि पृथ्वी गोलो भएको हुनाले विश्वका देशहरूमा एकै समयमा दिन र रात हुँदैन। जहाँ केही देशहरूमा उज्यालो वा भनौं दिन हुने गर्छ भने अर्को भाग अर्थात सूर्यको विपरीत पर्ने देशहरूमा रातिको समय हुने गर्दछ। श्रोता, यो खगोलीय घटना पनि वर्षमा दुई पटक घट्ने गर्दछ। वर्षमा दुई पटक यस्तो हुने गर्छ जब यो दिन र रातको समय बराबर हुने गर्छ, अर्थात 12 घण्टा एउटा भाग उज्यालो हुने गर्छ भने अर्को भागमा 12 घण्टा लामो रात हुने गर्छ र यो खगोलीय घटनाक्रम 20 मार्च अनि 23 सेप्टेम्बरको दिन घट्ने गर्छ, जहाँ 20 मार्चको दिनलाई स्प्रिङ इक्विनक्स भनिन्छ र यो दिनदेखि वसन्तको आगमन हुने गर्छ भने 23 सेप्टेम्बरलाई ऑटम्नल इक्विनक्स भनिन्छ, अर्थात यो दिनदेखि शरद ऋतुको प्रारम्भ हुने गर्छ। यसरी यी खगोलीय घटनाक्रमहरूलाई विश्वका विभिन्न संस्कृति सभ्यताहरू उत्सवको रूपमा मनाउने गर्दछन्, किनकि यी सब खगोलीय घटनाक्रमले जमीनको उपजाउपन, कृषि एवं खाद्य उत्पादन, सांस्कृतिक धरोहर र हजारौं वर्षदेखि पालन गरिँदै आइरहेको प्रथालाई दर्शाउँदछ। विश्वका अनेकौं देशहरूमा निवास गर्ने विभिन्न भाषा, धर्म, संस्कृतिका मानिसहरू यी खगोलीय घटनाक्रमलाई आफ्नै तरिकाले मनाउने गर्दछन्। यसरी यी खगोलीय घटनाक्रमले विश्वका मानिसहरूप्रति एक अर्कालाई सम्मान गर्ने, आपसी सहयोगलाई अझ प्रगाढ बनाउने अवसर प्रदान गर्दछ। तसर्थ यी सबै महत्वलाई ध्यानमा राखी संयुक्त राष्ट्र संघले आजको दिनलाई इन्टरनेशनल डे अफ दि सेलिब्रेशन अफ सोल्स्टिसको रूपमा मनाउने घोषणा गरेको हो। यसै गरी श्रोता, आजको दिन मोटरसाइकल प्रेमीहरूको लागि पनि विशेष रहेको छ, किनकि आजको दिनलाई वर्ल्ड मोटरसाइकल डेको रूपमा पनि पालन गरिन्छ। आजको दिन लामो भएको हुनाले मोटरसाइकल प्रेमी आजको दिन आफ्नो प्यारो मोटरसाइकल लिई टाढा घुम्न जान सक्छ भन्ने सोच राखी यो दिवस 21 जूनको दिन मनाउन थालिएको हो। यसै गरी श्रोता, आजको यस लामो दिनको अवसरमा नै जिराफ कन्जर्भेशन फाउण्डेशनद्वारा विश्वको सबैभन्दा अग्लो प्राणी मानिने जिराफलाई समर्पित वर्ल्ड जिराफ डेको रूपमा मनाउने गर्छ। हजुर श्रोता, विश्वको सबैभन्दा अग्लो प्राणी जिराफको अस्तित्व घट्दै गइरहेको छ। एक रिपोर्टको अनुसार विश्वमा लगभग 1,17,000 जिराफहरू मात्र रहेको छ र यो संख्या दिनदिनै घट्दै गइरहेको छ। जिराफ विशेष गरी अफ्रिकामा पाइने जीव हो जो अवैध शिकारले गर्दा लुप्त हुने स्थितिमा पुगेको छ। तसर्थ यस जीवलाई लुप्त हुनबाट जोगाउन र यस जीवले भोग्नु परिरहेको चुनौतीहरूबारे विश्वका नागरिकहरूलाई अवगत गराउन एवं यसको संरक्षणप्रति जागरूक गर्न भनी 21 जूनको दिनलाई, जो उत्तरी गोलार्धमा सबैभन्दा लामो दिन हो, यस दिन वर्ल्ड जिराफ डेको रूपमा मनाउने गरिन्छ।
1: र अब कुरा गरौं आज पालन गरिने
2: इन्टरनेशनल फादर्स डे बारे।
1: र यो दिवस प्रत्येक जून महिनाको तेस्रो आइतबार पालन गरिन्छ।
3: हजुर श्रोता, माता पिता भएपछि आमा बाबाको सबै खुशी र सपना उनका नानीहरू नै हुने गर्छन्। आमा बाबा जे पनि गर्छन् सबै आफ्नो नानीहरूलाई ध्यानमा राखेर नै गर्छन्। सदैव आफ्नो नानीहरूको भविष्यको बारेमा नै सोचिरहन्छन् उनीहरू। नानीको भविष्य निर्माणमा आमा बाबा दुवैको अति नै महत्वपूर्ण भूमिका हुन्छ। एउटा सामान्य परिवारको कुरा गर्दा आमालाई जहाँ जन्मदायिनी भनिन्छ भने त्यही बाबालाई परिवारको रक्षकको रूपमा पनि लिने गरिन्छ अनि परिवारको हरेक खुशीको ध्यान राख्ने गर्छ उसले। पिता आमा र आमाको गर्भमा रहेको नानीको हरेक खुशीको ध्यान राख्छ भने आमा र नानीको सुरक्षाप्रति ऊ चिन्तित रहिरहन्छ। आवश्यकता भएको सबै चीजहरू प्रदान गर्न ऊ सधैँ प्रयासशील रहिरहन्छ। जब नानीको जन्म हुन्छ तब एउटा पिता आफूलाई आफ्नो नानीभित्र खोज्ने प्रयास गर्छ र आफूले नपाएको खुशी

0: आफूले पूरा गर्न नसकेको सपनाहरूलाई याद गरेर आफ्नो नानीको सबै सपना पूरा गर्ने निदो गर्छ उसले। एउटा अनपढ पिताले पनि आफू नपढेको भए तापनि आफू सानो तिनो काम गरेरै भए पनि आफ्नो नानीलाई धेरै पढाउने लेखाउने र ठूलो मान्छे बनाउने सपना साँचेको हुन्छ। वास्तवमा भन्ने हो भने आफ्नो नानी जति नै ठूलो भए तापनि पिताको लागि आमाको लागि ऊ सदैव सानो नानी झै हुन्छ, जसको चिन्ता ऊ सधैँ गरि नै रहन्छ। तर हिजो आज कतिपय नानीहरूले आफ्नो माता पिताले गरेका हेरचाहलाई बिर्सदै गइरहेका छन्। सायद त्यस्ता नानीहरूलाई नै याद दिलाउनको लागि एउटा आमा बाबाले आफ्नो नानीहरूलाई हुर्काउनको लागि के कस्ता पीड़ाहरू सहेका छन्। सायद त्यस्ता नानीहरूलाई ध्यानमा राखेर मातृ दिवस अर्थात मदर्स डे अनि पिता दिवस फादर्स डे जस्ता दिनहरूको पनि निर्माण गरिएको होला। र आज हामीले पिताको भूमिकाको बारेमा कुरा गर्यौं, किनभने जून महिनाको तेस्रो आइतबार विश्वका देशहरूमा पिता दिवस अर्थात फादर्स डेको रूपमा मनाउने गरिन्छ। जो नानीहरूले आफ्नो बाबाको सधैँ ध्यान राख्नुहुन्छ, बाबाले भनेका कुराहरू मान्नुहुन्छ, उनीहरूलाई अगाडि पनि यस्तै भावको साथ आफ्नो पिताको ध्यान राख्ने शुभकामना व्यक्त गर्दै साथमा हामी ह्याप्पी फादर्स डे भन्न चाहन्छौ।
1: श्रोता, यो त थियो आज पालन गरिने विभिन्न दिवसहरूबारे छोटो जानकारी।

0: यसै जानकारीपछि नै श्रोता आजलाई छुटिने बेला भएको छ। भोलि बिहान फेरि यस्तै रोचक जानकारीहरूसितै प्रणाम सिक्किम कार्यक्रमको नवीनतम अंक बोकेर तपाईँहरू समक्ष आउनेछौ। तबसम्मको लागि हामी बिदा चाहन्छौ। नमस्कार।
1: श्रोताहरूले यतिन्जेल सुन्नुभयो विविध जानकारी तथा मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम। श्रोता यो सुन्नुहोस् रोजगार सम्बन्धी एक सूचना। प्रेस सूचना ब्यूरो गान्तोकले नेपाली भाषाको लागि अस्थायी सहायक सम्पादक, जुनियर अनुवादक, अनलाइन अनुवादक, स्टेनोग्राफर तथा टाइपिस्ट पदमा समावेशीकरणको लागि आवेदन आह्वान गरेको छ। इच्छुक तथा योग्य उम्मेद्वारहरूले आवेदन फारम तथा विस्तृत जानकारी tinyurl.com/4bfe45xk बाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदन बुझाउने ठेगाना सहायक निर्देशक प्रेस सूचना ब्यूरो गान्तोक ब्लक डी ग्राउण्ड फ्लोर आकाशवाणी क्वार्टर कम्प्लेक्स आरिथाङ गान्तोक सिक्किम 737101। आवेदन दिने अन्तिम समय सूचना प्रकाशित भएको मितिले 15 दिन भित्रसम्म बुझाउनु पर्नेछ। सूचना पूरा भयो।

मानिस खुशी बस्नु भनेको सबै ठिक हुनु होइन, यसको अर्थ हो कि मानिसले आफूलाई दुःख भन्दा माथि राखेर जिउन सिकेको हुन्छ। हजुर श्रोता, यसरी नै कार्यक्रमलाई अघि बढ़ाउने क्रममा अब फेरि यहाँहरूलाई सुनाउन लागिरहेका छौं कलाकार यम बरालको आवाजमा सजिएको यो गीत।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी

0: सँग यौन सम्पर्क नराख्नुहोस्।
1: याद राख्नुहोस्, सधैँ कन्डमको प्रयोग गर्नुहोस्।
0: अधिक जानकारीको लागि टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
1: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहितमा जारी।
2: यो छोटो विश्रामपछि कार्यक्रममा पुनः स्वागत छ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। कार्यक्रम गीतिमाला अन्तर्गत यहाँहरूलाई सुनाइरहेका छौं कलाकार देविका वन्दना अनि यमबरालको आवाजमा सजिएका केही नेपाली आधुनिक गीतहरू। यसै क्रममा श्रोता अब फेरि अर्को गीत सुनौं कलाकार देविका वन्दनाको स्वरमा।

तिमी आउछु मात्र भन म जीवनभर बाटो हेरिरहन तयार छु। आशाको सानो बिउ रोपी एक दिन फुल्ने आशमा म बाँच्न पनि तयार छु। तिम्रो मुस्कानले मेरो दिन शुरू हुन्छ मात्र भन म हजार बहाना खोजी तिमीलाई हँसाउन तयार छु। म तिम्रो वरिपरि भएको मन पर्छ मात्र भन म सधैँभरि तिम्रो हात समाउन तयार छु।

आदरणीय श्रोता कलाकार यम बरालको यसै गीतका साथ कार्यक्रम गीतिमाला आजलाई पनि यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं र अब सुन्नुहोस् आजको मुख्य समाचार। कैलाश मानसरोवर यात्रा 2026 जाने तीर्थयात्रीहरूको पहिलो समूहले हिजो नथुला हुँदै चीन प्रवेश गर्दै आफ्नो अगाडिको यात्राको थालनी गरे। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले सिक्किम सरकारका पर्यटन मन्त्री छिरिङ थेन्डो भुटियाको उपस्थितिमा पहिलो समूहलाई झण्डा देखाएर प्रस्थान गराउनुभयो। अपरेशन सद्भावनाको तत्वावधानमा भारतीय सेनाले उत्तर सिक्किमको तल्लो जंगुमा रहेको तारियाङ प्राथमिक विद्यालयमा नेताजी सुभाषचन्द्र छात्रावासको स्तनोत्तरी पूरा गरेको छ। मतदाता नामावलीको चलिरहेको विशेष गहन संशोधन एसआईआर 2026 जनसहभागिता बढ़ाउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय पाकिमले हिजो जिल्लाभर समर्पित एसआईआर जन जागरूकता वाहन शुरू गर्यो, जसले एसआईआर को उद्देश्यहरूबारे जानकारी फैलाइरहेको छ। सिक्किम सरकारको हस्तकला तथा ह्याण्डलूम निर्देशालय गान्तोकले गेजिङ जिल्लाको बर्फोक स्थित पोशाक उत्पादन इकाइमा रेजिङ एण्ड एक्सेलरेटिङ एमएसएमई पर्फर्मेन्स आरएएमपी योजना अन्तर्गत काट्ने र सिलाई गर्ने सम्बन्धी सिप उन्नतीकरण तालिम कार्यक्रम सफलतापूर्वक सञ्चालन गरियो। महिला बाल बालिका ज्येष्ठ नागरिक तथा दिव्यांगजन कल्याण विभाग नाम्ची जिल्लाले राष्ट्रिय पहल पोषण भी पढ़ाई भी अन्तर्गत 5 दिने कार्यक्रम आयोजना गरेको थियो, जुन हिजो सम्पन्न भयो। कृषि तथा किसान कल्याण मन्त्रालयको निर्देशनमा 1 जूनदेखि 30 जून 2026 मनाइने राष्ट्रव्यापी खेत बचाव अभियानको एक भागको रूपमा रिनक र आरिटर ग्राम पञ्चायत इकाईका किसानहरूका लागि ब्लक प्रशासनिक केन्द्रमा किसान जागरूकता कार्यक्रम आयोजना गरिएको थियो।

श्रोता, हामी आकाशवाणी कान्तो केन्द्रबाट बोलिरहेका छौं र समय यस बेला बिहानको 9:03 भइरहेको छ र अब यहाँहरूलाई सुनाउँदैछौ हिन्दी चलचित्रका गीतहरूको समेटिएको कार्यक्रम चित्राञ्जली। कार्यक्रम चित्राञ्जलीको पर्खाईमा बस्नुभएका हाम्रा सम्पूर्ण संगीत प्रेमीहरूलाई हार्दिक स्वागत जनाउँदै कार्यक्रममा पहिलो प्रस्तुति सुनाउन लागिरहेका छौं चलचित्र गरम मसालाबाट लिएको गीत कलाकार सोनी निगमको स्वरमा। तश्रोता, स्वीकार गर्नुहोस् यस कार्यक्रमको यो पहिलो गीत।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी

श्रोता यहाँहरूले भर्खरै सुन्नुभयो चलचित्र आँखेबाट लिएको गीत, जसमा स्वर रहेको थियो कलाकार कुमार सानु अनि साधना सरगमको। र अब फेरि अर्को गीत सुनौ चलचित्र जब वी मेटबाट, जसमा स्वर रहेको छ कलाकार शानको।

आदरणीय श्रोता, चलचित्र कलाकार हिमिश रेशिमाको स्वरमा रहेको यसै गीतका साथ चलचित्र आफकी खातिरबाट लिएको गीतका साथ कार्यक्रम चित्रांजली आजलाई भने यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं र अब समय भएको छ 9:28 र यहाँहरूलाई सुनाउन लागिरहेका छौं कार्यक्रम बाल जगत।

आफ्नो मन पर्दो कार्यक्रम बाल जगत पर्खेर बसिरहनु भएका ससाना बाल श्रोता तथा प्यारा प्यारा भाइ बहिनीमा न्यानो अभिवादन अनि धेरै धेरै माया। अनि म हुँ ससाना भाइ बहिनीहरूसँग रमाउन चाहने दिदी राधिका शर्मा।

0: प्यारा प्यारा भाई बहिनी हो, कार्यक्रम बाल जगत सुन्दै हुनुहुन्छ आकाशवाणीको गान्तोक केन्द्रबाट। यहाँहरूलाई थाहा नै छ कि विभिन्न कार्यक्रमहरूमा हामी तपाईँहरूलाई विभिन्न साथीहरूसँग भेट गराउने गर्दछौ, उहाँहरूका विचारहरूलाई सुनाउने गर्दछौ। आज पनि लिएर आएका छौ तपाईँहरूकै साथीका कुराकानी सँगै जान्नै पर्ने विषयमा केही कुरा। विषय के छ भने नि, हाम्रो स्वास्थ्यलाई ध्यानमा राख्दै अत्यन्त उपयोगी कुरा छ है त, योग अपनाऊ रोग भगाऊ। त प्रथममा भने सुन्नुहोस् तपाईँकै साथीका कुराकानीलाई। प्यारा प्यारा भाइ बहिनी हो, कार्यक्रम बाल जगतका नयाँ नयाँ प्रकरणमा तपाईँहरूका नयाँ नयाँ साथीसँग विभिन्न जानकारीमूलक कुराहरू लिएर हामी सुनाउने गर्दछौ। आज तपाईँहरू समक्ष हामीले लिएर आएका छौ गायत्री राई बहिनीलाई। गायत्री राई बहिनी आकाशवाणी गान्तोकको स्टुडियोमा उपस्थित भइसक्नु भएको छ। तपाईँले तपाईँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: अनि तपाईँ कहाँबाट आउनु भयो अरे?
1: म अपर लिङबाट।
0: अपर लुइङबाट आउनु भयो। अनि तपाईँको घरै थियो?
1: हजुर।
0: को को बस्नुहुन्छ?
1: हाम्रो सबै फ्यामिली बस्छौँ।
0: को को हुनुहुन्छ फ्यामिलीमा?
1: फ्यामिलीमा म, हजुरआमै, हजुरबाबै, माइजूहरू हुनुहुन्छ।
0: हजुरआमा, हजुरबाबा, माइजू, अनि
1: एउटा कजन दिदी र कजन भाइ।
0: थुप्रैजना पो हुनुहुँदो रहेछ त, मजा आउँछ होला है।
1: हजुर।
0: अन्त दिदी र भाइ चाहिँ कत्रो कत्रो हुनुहुन्छ?
1: दिदी चाहिँ म भन्दा एक क्लास ठुलो हो, अनि भाइ चाहिँ एलकेजीमा पढ्छ।
0: भाइ चाहिँ सानै हो?
1: हजुर।
0: अनि तपाईँ दिदी बहिनी चाहिँ कति मिल्नुहुन्छ त?
1: हामी मिल्छ, कोही कोही बेला चाहिँ झगडा पर्छ।
0: झगडा चाहिँ कस्तो कुरामा पर्छ?
1: झगडा कोही कोही बेला त्यस्तै हुँदा
0: लुगाहरूमा।
1: हजुर।
0: हो, त्यो त झगडा भन्दैन नि।
1: पेन्सिलहरूमा,
0: पेनहरूमा, त्यस्तो त झगडा भन्दैन। पछि गएर तपाईँहरूलाई मजाको लाग्छ त्यो सम्झिँदा। हामी यसरी बाँच्थ्यौँ है सानो सानो कुरामा भनेर, पछि जब मिल्नुहुन्छ नि ठुलो भएर, त्यति बेला चाहिँ मजा लाग्छ। हामी यसरी बाँच्थ्यौँ है च्या के भएको होला है त्यति बेला भनेर हाँस्नुहुन्छ पछि न तपाईँहरू। हो, दिदी बहिनी भनेको त बेस्ट फ्रेन्ड हो जस्तै भए पनि हो। अन्त पछि गएर तपाईँहरू मजाले मिल्नु थालेपछि चाहिँ त्यो कुराहरू सम्झेर मजा लाग्छ। अहिले बाँचेको सम्झेर, नानी हुँदा बाँचेको, यसलाई चाहिँ बाँचेको भन्दैन हो। तपाईँहरू सानो सानो कुरामा यो मेरो भनेको होला नि त, सिकेको नि त्यो चाहिँ, आफ्नो चिजलाई, आफ्नो सामानलाई जोगाउन सिकेको नि त्यो चाहिँ हो। त्यसलाई चाहिँ बाँचेको भन्दैन हस्। पछि गएर दिदी बहिनी मजाले मिल्ने अनि बेस्ट फ्रेन्ड हुने ल हुन्छ। अनि नि तपाईँहरू दिदी बहिनी भेला हुँदाखेरि चाहिँ खेल्न चाहिँ के खेल्नुहुन्छ त घरमा?
1: हामी खेल्न भाइसँग खेल्छौँ, भाइको खेलाउनहरू
0: खेल्नुहुन्छ। अनि यसो कामहरू चाहिँ दिदी बहिनी मिलेर के के गर्नुहुन्छ घरमा?
1: उयो घरहरू बढाल्नु,
0: अनि
1: कोठा सफा पार्नु, भाँडा धुनु,
0: अनि
1: किचनहरू सफा पार्नु।
0: किचनहरू सफा पार्नु है, त्यो त एकदमै हामीले पढ्न भन्दा पनि पहिले सिक्ने कुराहरू हो नि त। हामी सफा बसेनौँ भने के हुन्छौँ? बिमार हुन्छौँ है। अनि सफा खाएनौँ भने के हुन्छौँ?
1: बिमार
0: हुन्छौँ। अनि बिमारी भयो भने पढ्न सक्छौँ?
1: सक्दैनौँ।
0: अनि हामी पढ्न नसकेपछि के हुन्छ?
1: ठुलो भएर उयो हामीलाई केही जानेको हुँदैन, ठुलो भएर
0: केही जानेको हुँदैन, अनि हामी अलमल्ल पर्छौँ है।
1: हजुर।
0: अन्त त्यस्ता त्यस्ता कुराहरू तपाईँले बताउनु भयो। अनि लुइङ त तपाईँको बस्ती हो है?
1: हजुर।
0: तपाईँलाई कति मनपर्छ बस्ती?
1: मलाई धेरै मनपर्छ।
0: मनपर्छ, किन मन परेको?
1: बस्तीमा चाहिँ हावाहरू राम्रो हुन्छ।
0: हजुर। अनि
1: साग सब्जीहरू हुन्छ
0: हो?
1: हजुर।
0: साँच्चै नै बजार मन पर्दैन त?
1: बजार मनपर्छ अलिअलि,
0: बेला बेला आउनुको लागि है।
1: हजुर। तर बजारमा चाहिँ बेसी पल्युसनहरू हुन्छ।
0: पल्युसन चाहिँ कस्तो कस्तो कुराको हुन्छ जस्तो लाग्छ तपाईँलाई?
1: त्यो फ्याक्ट्रीहरूबाट निक्लेको
0: धुवा भयो है, अनि अरू
1: बिमारीहरू सर्छ, एकअर्काको
0: बिमारीहरू सर्छ, अनि
1: अरू पनि धेरै हुन्छ।
0: अनि अरू पनि धेरै हुन्छ, गाडीको धुवाहरू हुन्छ धेरै है, धेरै भन्दा धेरै प्लास्टिकहरू प्रयोग पनि साह्रै धेरै हुन्छ होइन। अनि प्लास्टिकको प्रयोगले चाहिँ के हुन्छ त?
1: उयो प्लास्टिकको पल्युसनले चाहिँ फुलहरूलाई बिगार्छ,
0: माटोको शक्तिलाई मार्छ है, अनि उब्जनी कम्ती हुन्छ हो।
1: हजुर।
0: अन्त त्यसले गर्दाखेरि चाहिँ हामीलाई साह्रो पर्छ, धरतीलाई साह्रो पर्छ। हामी के पाउँछौँ त धरतीबाट?
1: फ्रुट्सहरू, भेजिटेबलहरू
0: सबै त हामी धरतीबाटै पाउँछौँ। सास फेर्ने हावा चाहिँ कहाँबाट पाउँछौँ त?
1: धरतीबाटै पाउँछ।
0: कसरी?
1: अक्सिजनले।
0: अक्सिजन पाइन्छ, अक्सिजन कहिले दिन्छ त?
1: रुखहरूले
0: रुख चाहिँ कहाँ हुन्छ त?
1: धरतीमै
0: हुन्छ है। अनि हामीले त बाँच्नै, हामीलाई बाँच्नै बाँच्दैनौँ नि त, दुःख पाएपछि हामी खुसी हुन्छौँ, हामी बाँच्छौँ र बाँच्दैनौँ है। र त्यस्ता त्यस्ता कुराहरू आज सुन्न पायौँ। तपाईँले त कति राम्रा कुराहरू गर्नुभयो हो। अनि अब तपाईँलाई स्कुलमा पढ्दै जाँदा चाहिँ विषय चाहिँ के मनपर्छ, सब्जेक्टहरू चाहिँ?
1: मलाई नेपाली
0: नेपाली मनपर्छ साँच्ची नै के मन पराएर पढ्नुहुन्छ त नेपालीमा
1: नेपालीमा मलाई चाहिँ अहिले क्लास सेभेनमा आएर चाहिँ मलाई धेरै मन पर्न थालेको छ बाल रामायण
0: के पढ्नु भएको छ त बाल रामायणमा
1: बालकाण्ड
0: पढ्नु भयो बालकाण्डमा के बुझ्नु भयो
1: बालकाण्डमा
0: कति काण्ड छन् त
1: सात
0: काण्ड मध्ये बालकाण्ड पढ्नु भयो बालकाण्डमा के बुझ्नु भयो
1: बालकाण्डमा हामीले चाहिँ आफ्नो बाबा आमालाई राम्रो गर्नुपर्छ रामले पनि आफ्नो बाबा आमाले भनेको मान्नुहुन्थ्यो
0: अनि
1: आमा बाबाहरूले भनेको चाहिँ भन्ने बित्तिकै मानिहाल्नुहुन्थ्यो हामीलाई पनि त्यस्तै हुनुपर्छ
0: बाबा आमाले भनेको मान्नु पर्यो उहाँले बाबाको वचन नकाट्नका निम्ति भन्बसानु भएको थियो है
1: हजुर
0: अनि तपाईँले अब त्यसरी सिक्नु हुँदो रहेछ आज्ञाकारी बन्नुपर्छ मान्छे एकपल्ट वचन दिइसकेपछि त्यो वचनलाई पूरा गर्नुपर्छ भन्ने कुरा सिक्नु हुँदो रहेछ है
1: र
0: राम्रो कुरा सिकाउँछ नि त रामायणले चाहिँ हामीलाई कस्तो राम्रो मान्छे भएर बाँच्न सक्नुपर्छ भन्ने कुरा सिकाउँछ होइन
1: तपाईँले
0: सबै बाल रामायण पढिसक्दा थाहा पाउनुहुन्छ होइन कति राम्रो कुरा अनि त्यस्तै तपाईँले कथा कविताहरू पनि केही याद छ होला हौ है कथा याद छ
1: कविता कथा याद छ
0: कथा याद छ भने कथै सुनौ न पहिला के को कथा याद छ
1: कथा
0: हजुर
1: फाल्टै कथा भन्दा
0: हुन्छ त
1: बाँदरनी
0: मैयाको याद छ
1: हजुर
0: ल सुनौ कति राम्रो पो हुन्छ त त्यस्तो कथा त
1: एक दिन चाहिँ एउटा गाउँ शहरमा चाहिँ एउटा राजाहरू बस्नुहुन्थ्यो अरे अनि त्यहाँनिर चाहिँ त्यो राजाको चाहिँ तीनवटा छोराहरूले चाहिँ धनुकाँड खेल्नु अति मन पराउनुहुन्थ्यो अरे अनि एक दिन चाहिँ उनीहरू खेलिरहनु भएको बेलामा चाहिँ उसको बा आएर चाहिँ भन्नुभयो अरे जसले उयो के पो भन्छ राम्रो धनु फ्याँक्छ जुन चाहिँ घरमा गएर राख्छ म चाहिँ उसैको उयो छोरीसँग विवाह गरिदिन्छु भने अरे अनि दुईजना भाइ दाजु भाइको चाहिँ एउटा घरमा गएर लाग्यो अरे राम्रै घरको थियो अरे तर कान्छा छोराको चाहिँ एउटा रुखमा गएर अड्के अरे अनि त्यहाँबाट चाहिँ बाँदरनी निक्ले अरे अनि त्यो दुईजना भाइ चाहिँ हाँस्यो अरे अब यसले त बाँदरनीसँगै बिहा गर्नुपर्छ भनेर अनि त्यो राजालाई चाहिँ दुखी भयो अरे मेरो कान्छा छोरालाई अब बिहा बाँदरसँग बिहा गर्नुपर्छ भनेर के पो भन्छ त्यो छोराले चाहिँ यस्तो भन्नुभयो अरे उयो नरिसाउनुहोस् केही हुँदैन नदुखी हुनुहोस् म त्यही बाँदरसँग भए पनि विवाह गर्छु भनेर भन्नुभएछ अरे अनि कति दिन त्यही बाँदरसँग बिताउनु भएछ अरे एक दिन चाहिँ आफ्नो राजाले चाहिँ घोषणा गर्नुभएछ अरे आफ्नो पत्नी बुढीहरूलाई लिएर आउनु महलमा अनि त्यहाँ पछि चाहिँ आफ्नो आमा बाबाहरूलाई चाहिँ खाना पस्केर दिनुपर्छ भनेर अनि कान्छा छोरा चाहिँ दुखी थियो अरे र जङ्गलमा बस्थ्यो अरे उनीहरू चाहिँ ओह्रालमा दुखी थियो अरे मेरो बुढी त बाँदरनी हो कसरी उसले दिनु सक्छ भनेर अनि त्यहाँपछि चाहिँ अनि त्यो बाँदरनीले चाहिँ भने रे दुखी नहुनुहोस् म सम्हालिहाल्छु सबै भने रे अनि त्यहाँनिर पुग्दाखेरि चाहिँ सबैजना यो के पो भन्छ त्यो कान्छा छोराको चाहिँ दुईजना छोराले चाहिँ खिल्ली गर्दै थियो अरे यसको त बाँदरनी छ कसरी खाना पनि दिन्छहरू भन्दै त्यस्तो भन्दै थियो अरे अनि त्यतिखेर चाहिँ बाँदरनी चाहिँ राम्री बाँदरनी भएन मान्छे भनेर राम्री मान्छे भनेर आयो अरे अनि कान्छा छोराले चाहिँ सोध्यो अरे त्यसलाई त्यो बाँदरनीमा यहाँलाई सोध्यो अरे तिमी त बाँदरनी थियौ त कसरी मान्छे भयौ भन्दा खेरि चाहिँ पहिलानिर चाहिँ मलाई थरापेर चाहिँ बाँदर बनाइदिएको थियो भनेर
0: अनि के भयो अरे त महलमा चाहिँ उनीहरूलाई
1: अनि सबैजना छक्क पर्यो अरे र त्यो कान्छा छोराको चाहिँ कसरी उयो भयो भनेर
0: त्यस्तो राम्री सुन्दरी पत्नी कसरी भए बाँदरनी पत्नी भनेर है र कथाले चाहिँ के सिकाउँछ त हौ
1: कथाले अरूको हेला गर्नु हुँदैन
0: अरूलाई हेला गर्नु हुँदैन है भनेर सिकाउँछ र तपाईँले कथा त मिठो सुनाउनु भयो मजाको सुनाउनु भयो हो
1: अन्त
0: नानीहरूलाई चाहिँ मनपर्छ नि त यस्तो कथा अनि अब तपाईँलाई यसका निम्ति त धन्यवाद भन्नुपर्छ अनि तपाईँ पढ्दै जाँदापछि के हुने हो
1: म डान्सर
0: हुने अहिले पनि गर्नुहुन्छ
1: हजुर मलाई डान्स पुरा मनपर्छ
0: स्कुलमा गर्नुहुन्छ है
1: हजुर डान्सर भएन भने चाहिँ टिचर हुन्छु
0: अन्त तपाईँले डान्स कहाँ गर्नु भएको छ
1: डान्सहरू डाटमा गरेको हाम्रै गाउँमा अनि त्यहाँ पछि मण्डलीमा गरेको
0: मण्डलीमा
1: हजुर बाल विकासको मण्डलीमा
0: हजुर
1: अनि त्यहाँ पछि स्कुलमा गरेको
0: स्कुलमा गर्नु भएको अनि कतै मौका पाउनु भयो भने अरूतिर पनि गर्ने होस्
1: हस्
0: अनि तपाईँले अब डान्सर बन्ने डान्सर टिचर बनेर पनि तपाईँ डान्सर बन्न सक्नुहुन्छ नि त
1: हजुर
0: किनभने त्यो पोसिबल छ होइन अझै राम्रो हुन्छ नानीहरूलाई सिकाउनुहुन्छ अनि तपाईँलाई यसका निम्ति धेरै धेरै शुभकामना टिचर पनि बन्ने डान्सर पनि बन्ने सक्नुहुन्छ नि त. अनि तपाईँले अब त्यसरी पढ्दै जाँदा घरमा पनि कतिवटा कुरा सिक्नु हुँदै रहेछ. तपाईँले काम गर्नु भन्नुको मतलब सघाउनु मात्रै होइन, आमा बाबाले तपाईँलाई अराउनु मात्रै होइन, काम लगाएको मात्रै होइन, त्यो त सिकाउनु भएको हो, आफूले सिक्दै जाने. अनि तपाईँलाई खानेकुरा चाहिँ कस्तो मनपर्छ? बस्तीमा बस्नुहुन्छ.
1: मलाई निगुरो.
0: निगुरो मनपर्छ.
1: हजुर. अनि दही.
0: दही मनपर्छ एकदमै.
1: हजुर.
0: अन्त निगुरो र दहीको त जोडी पनि मिल्छ नि है.
1: हजुर.
0: कति राम्रो हुन्छ. अन्त प्योर अर्ग्यानिक पनि हो है.
1: हजुर.
0: अन्त तपाईँले त खानेकुरा पनि राम्रो मन पराउनु हुँदो रहेछ. अनि नि तपाईँ यसरी अब पछि टिचर बन्ने, डान्सर पनि बन्ने, आफ्ना साथीहरू चाहिँ कस्तो मन पराउनु हुन्छ हौ तपाईँ?
1: धेरै मनपर्छ. राम्रो छ हाम्रो साथी स्कुलकोहरू.
0: तपाईँ साथीहरूको लागि चाहिँ के गरिदिनुहुन्छ?
1: म हामी सँगै खेल्छौँ.
0: सँगै खेल्नुहुन्छ. यसो केही बराबर तपाईँ सहयोग गर्नुहुन्छ होला होइन. अनि सबभन्दा ठुलो कुरा त हाँसिन्छ, बोलिन्छ, मजा गरिन्छ साथीहरू होइन.
1: हजुर.
0: त्यही चाहिँ राम्रो हो. अनि नि मोबाइलसँग कस्तिको दोस्ती छ? मोबाइल कतिको मन पर्छ?
1: त्यति बेसी त हेर्दिनँ. आमा यहाँ गान्तोकमा बस्नुहुन्छ अनि कोही कोही बेला आउनु भएको बेलामा हेर्छु, नभा भने चाहिँ कोही कोही बेला माइजूको फोन हेर्छु.
0: अन्त आमा गान्तोकमा बस्नुहुन्छ, घरमा तपाईँसँग किन बस्नुहुन्न?
1: आमा काम गर्नुहुन्छ.
0: काम गर्नुहुन्छ अनि बेला बेला आउनुहुन्छ.
1: हजुर.
0: भनेपछि तपाईँ माइजूहरूसँग बसेर आफ्नो जिम्मेवारी आफै गर्नुहुन्छ?
1: हजुर.
0: स्कुलको लुगाहरू सबै आफै धुनुहुन्छ?
1: हजुर.
0: आफ्ना चिजबिजहरूको ख्याल आफै राख्न सक्नुहुन्छ?
1: हजुर.
0: भनेपछि त तपाईँ जिम्मेवार बन्दै जानु हुँदैछ. त्यस्ता कुराहरूले त आफूलाई त राम्रो मान्छे बन्न सिकाउँछ नि त
1: हो.
0: अन्त आमाले त अब काम गर्नै पर्यो होला होइन, अनि तपाईँसँग बसेर पनि भएन होला, र त्यसले गर्दाखेरि तपाईँ सिक्नु हुँदो रहेछ. कति राम्रो त, कति राम्रो. तर आमासँगै बस्नु भएन भनेर मन चाहिँ नदुखाउने होस्, किन भन्दाखेरि आमाले काम पनि त गर्नु पर्यो नि त होइन. अन्त त्यसले गर्दाखेरि चाहिँ तपाईँले त्यस्ता कुरा पनि बुझ्नु हुँदो रहेछ. कति राम्रो, कति ज्ञानी नानी हो तपाईँ त. अनि तपाईँ हजुरआमा हजुरबाबाबाट चाहिँ के सिक्नुहुन्छ?
1: हजुरआमा हजुरबाबाबाट राम्रो राम्रो कुराहरू.
0: कस्तो राम्रो कुरा सिकाउनुहुन्छ?
1: ठुलोहरूलाई सम्मान गर्नु,
0: अनि
1: घरको काममा मन लाएर गर्नु,
0: अनि
1: त्यसपछि हजुरआमाले के सहयोग पनि गर्नुहुन्छ मलाई.
0: हो.
1: हजुर.
0: सहयोग गर्नुहुन्छ. नाति नातिना भनेको त हजुरआमा हजुरबाबाहरूको त झन् सबभन्दा प्यारो हुन्छ हो.
1: हजुर.
0: छोराछोरी भन्दा पनि प्यारो हुन्छ. अन्त गरिहाल्नुहुन्छ है.
1: हजुर.
0: अनि अब यो खुसीमा चाहिँ अब एउटा मिठो कविता सुनाइदिनुहोस् न.
1: म एउटा कविता सुनाउँछु. मेरो कविताको शीर्षक छ नदी.

हिँड्छ, खाडलभित्र भासिन्छ, फेरि निस्केर बाटो खोजेर बग्नु पर्यो है। अन्त खोलाले के सिकाउँछ भन्दाखेरि नि हाम्रो जीवन पनि त्यस्तै छ, सजिलो छैन, कोही ठाउँ साह्रो गाह्रो आउँछ, कोही ठाउँमा रोकिनु पर्छ, कोही ठाउँ दुःखै दुःख आउँछ, यी सबैलाई झेल्दै झेल्दै झेल्दै झेल्दै अघि बढ्नुपर्छ भन्ने कुरा नदीले सिकाउँछ। अनि सागरसम्म पुग्छ नि त नदी, बग्दै बग्दै रोकिन्छ रोकिँदैन है। अन्त हाम्रो जीवनको साँचो कुरा पो सिकाउँछ त नदीलाई, राम्ररी हेर्यौँ भने हामीले प्रकृतिको एउटा सुन्दर रचना हो नदी पनि है। अनि तपाईँले यस्तो मिठो कविता सुनाउनु भयो र तपाईँलाई बन्न टिचर मन छ र टिचर बन्नुहुन्छ जस्तै लाग्यो मैले तपाईँले कविता सुनाइरहँदाखेरि नि हो। अन्त तपाईँले चाहिँ नि अब अझै एउटा मिठो गीत पनि सुनाउनुहुन्छ होला जाँदा जाँदै है। तपाईँले डान्स गरेकै कुनै गीतहरू छन् भने पनि ठिकै छ, नभए सुनेका मन परेका गीतहरू हुन्छ नि नानीहरूलाई है, त्यो सुनाइदिनु भयो भने पनि हुन्छ, तपाईँका साथीहरूलाई पनि अवश्य मन।

0: थ्याङ्क यू.
1: यस्तो मिठो गीत तपाईँलाई थाहा भएको देखेर म छक्कै परे. यत्रो ठुलो ठुलोले सुन्ने, ठुला ठुलाले गाउने, अनि यति सुन्दर ढङ्गमा तपाईँले गाउनु भयो नि त म त सुनिरहँ जस्तो लाग्यो तपाईँलाई चाहिँ है. र अझै तपाईँलाई तपाईँहरूबाट धेरै धेरै सुन्न मन छ, तर हामी समय सीमाभित्र बाँधिएका हुन्छौँ. त्यसैले तपाईँलाई आज यहाँबाट तपाईँको इच्छा पूर्ण होस्, तपाईँको शिक्षिका बन्ने, तपाईँको डान्सर बन्ने है, तपाईँको जुन इच्छा छ, सपना छ, त्यो अवश्य पूरा होस्. शुभकामनाका साथ तपाईँलाई धन्यवाद भन्दै यहाँबाट बिदा दिन्छु. हुन्छ
0: हुन्छ,
1: धन्यवाद
0: धन्यवाद.
1: सुन्नुभयो नि बहिनी गायत्रीका कुराकानीलाई, साह्रै सुन्दर थिए है. गीत, कथा, कविता पनि साह्रै सुन्दर ढङ्गमा सुनाउनु भयो बहिनीले. रमाइलो त भयो नै होला तपाईँहरूलाई पनि, होइन? अझ थप रमाइलो गर्नलाई नि सुन्नुहोस् है त यो गीत पनि.

गीतपछि अब एउटा सुन्दर विषय समेटौं, योग अपनाऊ रोग भगाऊ। हो भाइ बहिनी, हो आज विश्व योग दिवस। तपाईहरूको स्कूल, घर, हाम्रो राज्य सिक्किम लगायत देश विदेश विश्वभरि नै योग दिवस पालना भइरहेको छ। यसघरी किन त, के हो योग, किन यति महत्वका साथ यसको पालना गरिँदैछ त, जानौं है त। योग नि शारीरिक रूपमा गरिन्छ, तर यो केवल शरीरलाई बङ्ग्याउने वा आसन गर्ने प्रक्रिया मात्र होइन। यो त मन, शरीर र आत्मालाई जोड्ने एउटा सुन्दर विज्ञान र जीवनशैली हो नि भाइ बहिनी। हो संस्कृतको युज धातुबाट बनेको योग शब्दको शाब्दिक अर्थ हुन्छ जोड्नु वा एकता। यसको मूल उद्देश्य व्यक्तिको चेतनालाई ब्रह्माण्डीय अथवा युनिभर्सको चेतनासँग एकाकार गराउनु हो भाइ बहिनी। हो कति ठूलो अर्थ रहेछ है। शरीर मन र आत्मालाई एकै सूत्रमा बाँधेर नि जीवनमा सन्तुलन कायम गर्नु नै योग हो। महर्षि पतञ्जलीले प्रतिपादन गरेको अष्टाङ्ग योग यम नियम आसन प्राणायाम प्रत्याहार धारणा ध्यान र समाधिले मानव जीवनलाई मर्यादित स्वास्थ्य र आध्यात्मिक रूपमा उच्च बनाउने मार्ग निर्देश गर्दो रहेछ। हामी पो जान्दैनौ त, खोजेर हेर्नु पर्ने गर्नु पर्ने रहेछ है त। अब योगका प्रमुख आयामहरू के छन् त भन्दा भाइ बहिनी, हो अष्टाङ्ग योगमा योगका आठवटा अङ्गहरू उल्लेख छन् जसले मानिसलाई पूर्णतातिर लैजान्छन्। मन र मस्तिष्कको अवस्थालाई एकाकार

व्यवहार गराइदिँदा रहेछन्। कस्तो राम्रो है, हाम्रो मस्तिष्कमा एउटा कुरा चल्यो भने मनले अर्कै कुराहरू सोचिरहेको हुन्छ नि त, हामीलाई सन्तुलन गर्न कति साह्रो पो छ त। त्यसका निम्ति एउटा अचूक उपाय रहेछ है त योग। अब प्रथम आयाम के रहेछ भन्दा नि यम र नियम, सामाजिक र व्यक्तिगत अनुशासन हुन नितान्त आवश्यक रहेछ। अनुशासन बिना त नि भाइ बहिनी हो कुनै पनि काममा सफलता प्राप्त गर्न सकिन्छ भन्ने कुरै भएन नि त। अनि दोस्रो रहेछ आसन र प्राणायाम, शारीरिक स्वास्थ्य र श्वास प्रश्वासको नियन्त्रण। अब यो चाहिँ हामीले गरेर मात्रै थाहा पाउन सक्छौ भनेर चाहिँ त्यसलाई हुँदैन हो। अनि तेस्रो रहेछ प्रत्याहार र धारणा, जसमा पर्दछन् इन्द्रियहरूको नियन्त्रण र एकाग्रता। अब इन्द्रियहरू भनेको के हो त भन्दाखेरि हाम्रो आँखा, नाक, चाला, जति पनि हाम्रो थाहा पाउने अथवा बाहिरका कुराहरूलाई हामी चटक्क थाहा पाइहाल्ने हाम्रा अङ्गहरू छन् नि जिब्रो, यी सबैको नियन्त्रण र हाम्रो कन्सन्ट्रेसन अथवा एकाग्रता। ध्यान र समाधि भनेको चाहिँ नि मनको शान्ति र आत्मसाक्षात्कार अथवा परम आनन्द भनिँदो रहेछ। आत्मसाक्षात्कार भनेको आफैसँग भेट गर्नु, आफैलाई चिन्न खोज्नु, आफैलाई जान्न पट्टि लाग्नु र म को हुँ भन्ने प्रश्नको उत्तर खोजी गर्नु। अब जान्नै पर्ने कुरा के छ भने नि भाइ बहिनी हो, आधुनिक जीवनमा योगको महत्व किन छ त भन्दा नि आजको दौड़ धूप र तनावपूर्ण जिन्दगीमा योग एउटा सञ्जीवनी बुटी सरह बनेको छ। धेरै कुराहरू, धेरै प्रतिस्पर्धा, धेरै चुनौतीहरू हामीमा छँदैछन्। संसारको सुविधा अनुसार आफैलाई अघि बढाउनु पर्ने होडमा हामी पनि छौ। यसैले दिमागमा धेरै तनाव हुन सक्छ, जिम्मेवारीको तनाव फाल्टै हुन सक्छ, शारीरिक थकान फाल्टै। त्यसले गर्दा नि आफूलाई मानसिक रूपमा स्वस्थ राख्नलाई केवल आफूलाई समय दिएर योग र ध्यान गर्न अत्यन्तै आवश्यक छ। धेरै बेर पनि पर्दैन नि, आधी घण्टादेखि एक घण्टा बीच अथवा 45 मिनट जति आफूलाई दिन सक्यौं भने भइहाल्छ। शारीरिक स्वास्थ्य बनाउनका निम्ति पनि अत्यन्त महत्वपूर्ण रहेछ नि त योग। किनभने नि भाइ बहिनी हो, आसनहरूले शरीरलाई लचिलो, बलियो र निरोगी बनाउँदो रहेछ। यसले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ। कति राम्रो कुरा है। अनि मानसिक शान्ति त हामीले कुरा गर्यौं नै, प्राणायाम र ध्यानले मानसिक तनाव, चिन्ता र अनिद्रा जस्ता समस्यालाई जरैदेखि हटाउन सहयोग गर्दो रहेछ। अब अनिद्रा पनि भयो भने हामी निन्द्रा नपुगेको मान्छे कस्तो हुन्छ है, लड्ला लड्ला जस्तै गरेर हिँडिरहेको हुन्छ, सधैँ तनावमा भइरहेको जस्तो देखिन्छ, दिमागले पनि राम्रो काम नगरेको जस्तै लाग्छ। त्यसैले निद्रा पनि राम्रो आउन जरुरी छ नि त हामीलाई। अनि आत्मिक ऊर्जा पनि बनिरहन्छ। योगले मानिसभित्र सकारात्मक सोच, करुणा र आत्मबलको विकास गराउँछ। जो मानिसभित्र नि भाइ बहिनी हो करुणाको भाव रहन्छ नि, अर्कालाई माया गर्ने, दया गर्ने अथवा आफैलाई पनि प्रेम गर्ने, त्यो मानिस सदैव सकारात्मक सोच लिएर अघि बढ़िरहन्छ। अनि सकारात्मक सोच भएको मानिसमा नि आत्मबलको कमी कहिल्यै हुँदैन, किनभने आफू सँगसँगै सुन्दर संसार बनाउनका निम्ति अरूका निम्ति पनि म बाँच्नुपर्छ भन्ने भावना हुन्छ नि त। अब सोचौं त जीवनमा कस्तो सुन्दर प्रभाव पार्दो रहेछ योगले। योगले तपाईँ हाम्रा आँखाहरू बदलिँदैनन् भाइ बहिनी हो, आँखाहरू त तिनै रहन्छन्, तर तपाईँ हाम्रो नि हेर्ने दृष्टिकोण भने अवश्य बदलिदिन्छ अथवा परिवर्तन गरिदिन्छ। हामी साँगुरो सोचमा बाँचेका छौँ भने फराकिलो सोचेर खुल्ला मनले अरूलाई पनि सहयोग गर्दै आफूलाई पनि स्वस्थ राखेर अघि बढ्न सक्दा रहेछौ। अब भन्नु पर्दा नि भाइ बहिनी हो, योग कुनै धर्म वा सम्प्रदाय विशेषमा रहँदैन है, यो त मानवताका लागि प्रकृतिले दिएको अनुपम उपहार भएर अघि आएको कुरा विश्वले स्वीकारिसकेको छ। व्यस्त जीवनबाट नि दैनिक केही समय योगका लागि छुट्याउनाले हामी स्वस्थ, शान्त र खुसी रहन सक्छौ। त्यसैले त भनिन्छ योग गरौं निरोगी बनाऊ। योग स्वस्थ र सन्तुलित जीवनको मार्ग हो नि भाइ बहिनी हो। यसैले हरेक वर्ष जुन 21 का दिन अथवा आजकै दिन विश्वभरि नै उत्साहका साथ विश्व योग दिवस, इन्टरनेशनल योगा डे मनाइरहेको छ। आधुनिक जीवन शैलीको बढ्दो व्यस्तता, मानसिक तनाव र अस्वस्थ खानपानका कारण आज मानिस अनेकौं शारीरिक र मानसिक रोगहरूको शिकार भइरहेका कुराहरूलाई हामीले स्वीकार्नै पर्ने हुन्छ। यस्तो अवस्थामा योग केवल एक शारीरिक व्यायाम मात्र नभएर सम्पूर्ण स्वस्थ रक्षा र आत्मिक शान्तिको अचूक ओखती साबित भएको पनि छ भाइ बहिनी हो। भाइ बहिनी हो, योग अपनाऊ रोग भगाऊ भन्ने नाराले आजको युगमा झन ठूलो सार्थकता बोकेको पाउँछौ हामी। विभिन्न आसनहरूको माध्यमबाट शारीरिक अंग प्रत्यङ्गहरू सक्रिय हुन्छन्, मांसपेशीहरू बलिया बन्छन् र मेरुदण्डमा लचिलोपन आउँछ। यसले असमयमा दुख्ने ढाड, कम्मर र जोर्नीहरूको दुखाइबाट मुक्ति दिन्छ। आजको युगको सबैभन्दा ठूलो शत्रु नै तनाव हो। प्राणायाम जस्तै अनुलोम विलोम, भ्रामरी र ध्यान मेडिटेशनको माध्यमबाट मस्तिष्कमा अक्सिजनको प्रवाह बढ्छ।

0: यसैले मानसिक छटपटे चिन्ता एन्जाइटी डिप्रेसनलाई कम गरी मनलाई शान्त र एकाग्र बनाउँछ है त नियमित योगले शरीरको रक्त संचारलाई सुधार्छ र लिम्फेटिक प्रणालीलाई सक्रिय बनाउँछ यसले गर्दा शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो भएर मौसम परिवर्तनका कारण हुने संक्रमण र अन्य घातक रोगहरू लाग्न पाउँदैनन् योगले पाचन प्रणालीलाई सन्तुलित राख्छ अथवा मेटाबोलिज्म बढाउँछ सूर्य नमस्कार र कपालभाती जस्ता अभ्यासले नि भाइ बहिनी हो शरीरको अतिरिक्त बोसो पगाल्न र तौल नियन्त्रण गर्न पनि सहयोग पुर्याउँछ है त अनि हामी ठूलाहरूको लागि नि उच्च रक्तचाप मधुमेह अथवा डायबिटीज हृदय रोग र दम जस्ता जीवनशैलीसँग सम्बन्धित क्रोनिक रोगहरूलाई नियन्त्रण र व्यवस्थापन गर्न योग एक सर्वोत्तम प्राकृतिक चिकित्सा हो भन्नु नै पर्ने रहेछ है बाबा आमालाई तपाईँले पनि सिक्नुहोस् उहाँहरूलाई पनि गरौं भनेर भन्नुहोस् हवस् अहिले आएर नि भाइ बहिनी हो विज्ञान र प्रविधिको विकासले मानिसको जीवन सहज त बनाएको छ तर जीवन सँगसँगै मानिसलाई शारीरिक रूपमा निष्क्रिय पनि तुल्याएको यो कुरा हामीले अनुभव गरि पनि रहेका छौं घण्टौंसम्म कम्प्युटर वा मोबाइलको स्क्रिन अगाडि बस्ने शैलीले गर्दा नि सानै उमेरमा मानिसहरू अनेक रोगहरूको शिकार भइरहेका छन् है त यस्तो अवस्थामा महँगा औषधि र अस्पतालको चक्कर काट्नु भन्दा नि दिनै पछि 30-45 मिनट योगका लागि छुट्याउनु बुद्धिमानी हुन्छ योग गर्नका लागि कुनै महँगो उपकरण वा जिम धाइरहनु पर्दैन केवल एउटा म्याट र दृढ संकल्प भए पुगिहाल्छ यो सबै उमेरका व्यक्तिहरू जस्तै बालक युवा र वृद्धका लागि पनि समान रूपमा उपयोगी छ नि त ठूलाले त गर्ने हो त हामी किन गर्नु नभन्ने नि फेरि नानीहरूका निम्ति पनि अझै लाभदायक छ नि ध्यान प्राणायामहरूले तपाईँहरूको पनि त पढाइमा कन्सन्ट्रेसन अथवा ध्यान बढाउँछ अनि योग गर्नुहुँदैछ भने त अत्यन्तै राम्रो तर गर्नु भएको छैन भने आजैबाट सुरु गरौं है त ल त भाइ बहिनी हो आफ्नो व्यस्त समयबाट केही क्षण शरीर र मनका लागि छुट्याएर स्वस्थ समाज र समृद्ध राष्ट्र निर्माणमा योगदान दिन सक्छौ हामीले रोग लागेर उपचार गर्नु भन्दा नि रोग लाग्नै नदिनु उत्तम हो थाहा छ नि यो भनाइ तपाईँहरूलाई पनि है प्रिभेन्सन इज बेटर देन क्योर भनिन्छ नि त हो कि होइन त अनि त्यसैले नि भाइ बहिनी हो नारामा मात्र सीमित रहनु होइन हामीले योगलाई व्यवहारमा लागू गर्नुपर्छ योग अपनाऊ रोग भगाऊ विश्व योग दिवसको तपाईँहरू सबैलाई शुभकामना छ है त अनि स्वस्थ जीवनको कामना गर्दछौ हाम्रा भाइ बहिनीहरू हाम्रा बालक बालिकाहरू स्वस्थ मन स्वस्थ शरीर स्वस्थ दिमाग लिएर अघि बढ्नु भयो भने त देश उन्नतिको शिखरमा नपुग्ने कुरै आउँदैन सबभन्दा पहिला त एउटा मान्छे नै स्वस्थ हुनु पर्दो रहेछ नि त मानसिक रूपले शारीरिक रूपले योग अपनाऊ अनि जीवन रमाएर बाँचौ है त र यस्तै यस्तै राम्रा रमाइला लाभदायक कुराहरू जानकारीहरू प्रस्तुत गर्दा गर्दै कार्यक्रम समाप्त गर्नुपर्ने संकेत हामीले पाइसकेका छौ यसैले फेरि भेट्नेछौ अर्को आइतबार आजलाई पनि दिनुहोस् बिदा नमस्कार
1: श्रोता यतिन्जेल प्रस्तुत थियो कार्यक्रम बाल जगत हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौ र अब सुन्नुहोस् आजको मुख्य समाचार कैलाश मानसरोवर यात्रा 2026 जाने तीर्थयात्रीहरूको पहिलो समूहले हिजो नथुला हुँदै चीन प्रवेश गर्दै आफ्नो अगाडिको यात्रा थालनी गरे सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले सिक्किम सरकारका पर्यटन मन्त्री छिरिङ थेन्डो भुटियाको उपस्थितिमा पहिलो समूहलाई झण्डा देखाएर प्रस्थान गराउनुभयो अपरेशन सद्भावनाको तत्वधानमा भारतीय सेनाले उत्तर सिक्किमको तल्लो जंगुमा रहेको तारित्याङ प्राथमिक विद्यालयमा नेताजी सुभाष चन्द्र छात्रावासको स्तरोन्नति पूरा गरेको छ मतदाता नामावलीको चलिरहेको विशेष गहन संशोधन एसआईआर 2026 जनसहभागिता बढ़ाउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय पाकिमले हिजो जिल्लाभर समर्पित एसआईआर जनजागरूकता वाहन शुरू गर्यो जसले एसआईआर 2026 उद्देश्यहरूबारे जानकारी फैलाइरहेको छ सिक्किम सरकारको हस्तकला तथा ह्याण्डलूम निर्देशालय गान्तोकले गेजिङ जिल्लाको बर्फुकस्थित पोशाक उत्पादन इकाईमा रेजिङ एण्ड एक्सिलरेटिङ एमएसएमई पर्फर्मेन्स योजना अन्तर्गत काट्ने र सिलाई गर्ने सम्बन्धी सिप उन्नतीकरण तालिम कार्यक्रम सफलतापूर्वक सञ्चालन गरियो महिला बाल बालिका ज्येष्ठ नागरिक तथा दिव्यांगगण कल्याण विभाग नाम्ची जिल्लाले राष्ट्रीय पहल पोषण भी पढ़ाई भी अन्तर्गत 5 दिने कार्यक्रम आयोजना गरेको थियो जुन हिजो सम्पन्न भयो। कृषि तथा किसान कल्याण मन्त्रालयको निर्देशनमा 1 जूनदेखि 30 जून 2026 मनाइने राष्ट्रव्यापी खेत बचाओ अभियानको एक भागको रूपमा रिनक र आरिटार ग्राम पञ्चायत इकाईमा किसानहरूका लागि ब्लक प्रशासनिक केन्द्रमा किसान जागरूकता कार्यक्रम आयोजना गरेको थियो।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, समय यस बेला बिहानको 10:03 भइरहेको छ र अब यहाँहरू समक्ष प्रस्तुत गर्दैछौ नयाँ नयाँ हिन्दी चलचित्रका गीतहरू समेटिएको कार्यक्रम ताजेतरानी। कार्यक्रम ताजेतरानीको पर्खाईमा बस्नुभएका हाम्रा सम्पूर्ण संगीत प्रेमी श्रोतागणलाई हार्दिक स्वागत जनाउँदछौ र यहाँहरूकै मनोरञ्जनका निम्ति कार्यक्रममा पहिलेको शैली लिएर आएका छौं चलचित्र OMG2 कलाकार श्रद्धा मिश्रको आवाजमा रहेको गीत। तश्रोता, स्वीकार गर्नुहोस् कार्यक्रमको यो पहिलो गीत।

प्रिय श्रोता, अब यो सुन्नुहोस् यस कार्यक्रमको अर्को प्रस्तुति। कलाकार यासिर देसाईको स्वरमा चलचित्र तुमको मेरी कसमबाट लिएको गीत।

श्रोताहरूले हामीलाई आकाशवाणी गान्तोक केन्द्रबाट सुनिरहनु भएको छ र यहाँहरूलाई मनोरञ्जन गराइरहेका छौ नयाँ नयाँ हिन्दी चलचित्रका गीतहरू सुनाएर र कार्यक्रमले अघि बढ़ाउँदै श्रोता अब अर्को गीत सुनौ चलचित्र तसनबाट जसमा स्वर रहेको छ कलाकार सुखविन्दर सिंहको।

0: श्रोता यो सुन्नुहोस् रोजगार सम्बन्धी सूचना। प्रेस सूचना ब्यूरो गान्तोकले नेपाली भाषाको लागि अस्थायी सहायक सम्पादक, जुनियर अनुवादक, अनलाइन अनुवादक, स्टेनोग्राफर तथा टाइपिस्ट पदमा समावेशीकरणको लागि आवेदन आह्वान गरेको छ। इच्छुक तथा योग्य उम्मेद्वारहरूले आवेदन फारम तथा विस्तृत जानकारी tinyurl.com/4bfe45xk बाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदन बुझाउने ठेगाना सहायक निर्देशक प्रेस सूचना ब्यूरो गान्तोक, ब्लक डी, ग्राउण्ड फ्लोर आकाशवाणी क्वाचर कम्प्लेक्स आरिताङ, गान्तोक सिक्किम 737101। आवेदन दिने अन्तिम समय सूचना प्रकाशित भएको मितिको 15 दिन भित्रसम्म बुझाउनु पर्नेछ। सूचना पूरा भयो।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।

श्रोताहरूले भर्खरै सुन्नुभयो चलचित्र तुम्मिलेबाट लिएको गीत, जसमा स्वर रहेको थियो कलाकार केकेको। र कार्यक्रमलाई अघि बढ़ाउँदै श्रोता अब फेरि अर्को गीत सुनौ, कलाकार अरिजित सिंहको स्वरमा चलचित्र दे दे प्यार देबाट।

श्रोता यहाँहरूले भर्खरै सुन्नुभयो चलचित्र ब्रह्मास्त्रबाट लिएको गीत कलाकार तुषार जोशी अनि श्रेया घोषालको युगल स्वरमा रेसी गीतका साथ कार्यक्रम ताजेतरानी आजलाई पनि यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं र समय यस बेला बिहानको 10:30 भइरहेको छ र अब यहाँहरूलाई सुनाउँदैछौ आकाशवाणीको दिल्ली केन्द्रबाट समय प्रसार गरी एफएम गोल्डमा कार्यक्रमहरू।

0: मिरेमेपको 213.7 मिटर तथा 1404 किलोहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै हाम्रो यस प्रसारणलाई 103 मेगाहर्जको एफएम कञ्चनजंघा तथा न्यूज अन एआईआर मोबाइल मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, समय बिहानको 11:40 भएको छ र हामी उपस्थित भएका छौं कार्यक्रम नारी संसार अन्तर्गत केही नारी केन्द्रित गीतहरू लिएर।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
0: कार्यक्रम नारी संसारमा यहाँहरूलाई हार्दिक स्वागत जनाउँदै पहिलो गीत सुनाउन लागिरहेका छौं कलाकार सुशीला राईको आवाजलाई।

सुन्दै हुनुहुन्छ कार्यक्रम नारी संसार। भनिन्छ नारीको सबैभन्दा सुन्दर र सम्मानित रूप भनेको आमा हो। आमा शब्द अभयमा एउटा पूर्ण रूप हो। आउनुहोस् विश्वभरिका सम्पूर्ण आमाहरूप्रति समर्पित छ यो गीत कलाकार तारा देवीको स्वरलाई।

सुनिरहनु भएको थियो कलाकार तारादेवीको आवाजमा। अब कार्यक्रमलाई अगाडि बढाउँदै सुनाउन लागिरहेका छौं कलाकार आशा भोसलेको आवाजमा।

बिहानको झुर्के घाम या बारीको काम, अफिसको व्यस्तता जस्ता नारीको थाप्लोमा धेरै जिम्मेवारीहरू हुन्छन्। त यसैलाई गहना बनाएर उनीहरू सधैँ मुस्कुराइरहेका हुन्छन्। आउनु श्रोता, अघिल्लो गीत सुनौ कलाकार तारादेवीलाई।

यस कार्यक्रम अन्तर्गत केही हिन्दी चलचित्रका गीतहरू सुनेछौ र पहिलो गीत सुनिरहेका छौं फिल्म लज्जाबाट कलाकार अलका याग्निकको आवाजमा।

श्रोता सुन्नुभएको छ कार्यक्रम नारी संसार अन्तर्गत केही नारी केन्द्रित गीतहरू। अब कार्यक्रमलाई अगाडि बढाउँदै सुनाउन लागिरहेका छौं कलाकार किशोर कुमार अनि लता मंगेशकरको आवाजमा फिल्म अपना देशबाट।

हस्त श्रोता चिकित्सित आजलाई पनि कार्यक्रम नारी संसारमा समावेश गरिएका नारी केन्द्रित गीतहरू यति नै समय मध्याहको 12:40 भएको छ र हामी अब सुनाउन लागिरहेका छौं नेपाली लोकगीतहरू। कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत अभिवादन जनाउँदै पहिलो गीत सुनाइरहेका छौं कलाकार सुदीप वैभाको आवाजमा।

कलाकार सुदीप वैभाको आवाजपछि अब कार्यक्रममा अघिल्लो गीत सुनाइरहेका छौं कलाकार एलपी जोशी अनि साइबा बस्नेतको आवाजमा।

समय मध्याहको एक बजे सरह आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसारण गरी सुनिरहेका छौं विविध भारती सेवाहरू अनि हामी फेरि लोकगीतहरूको साथमा उपस्थित हुनेछौ भरे 2:30 मा सुन्दै गर्नुहोला आकाशवाणी गान्तोक।

0: मिरमिरको 213.7 मिटर तथा 1404 किलोहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै हाम्रो प्रसारणलाई 103 मेगाहर्जको एफएम कञ्चनजङ्घा तथा न्यूज अन एआर मोबाइल मार्फत पनि श्रोताहरूले सुनिरहनु भएको छ।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर रा समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
0: श्रोता, हामी पुनः उपस्थित भएका छौं केही नेपाली लोकगीतहरू लिएर। अब सुनिरहेका छौं कलाकार नारायण गुरुङ अनि साथीहरूको आवाजमा।

समय मध्याहको 2:40 हुने लागिरहेको छ। अब केही बेरमा यहाँले सुन्नेछ आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसारण गरी नेपालीमा समाचार। हामी फेरि नेपाली लोकगीत लिएर उपस्थित हुनेछौँ समाचारको ठिक समाप्तिपछि।

0: नमस्कार, यो आकाशवाणी हो। दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। आज 12 अन्तर्राष्ट्रिय योग दिवस हो। मध्यप्रदेशको जबलपुरमा राष्ट्रपति द्रौपदी मुर्मूले योग गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले कोलकाताको रेड रोडमा कार्यक्रममा योग अभ्यासको नेतृत्व गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज कोलकातामा स्वदेश निर्मित भारतीय नौसेनाको 3 पोत आईएनएस दुनागिरी, आईएनएस संशोधक अनि आईएनएस अग्रय राष्ट्रलाई समर्पित गर्नुभयो। अमेरिकाका उपराष्ट्रपति जेडी भेन्स स्विजरल्याण्ड पुग्नु भएको छ, जहाँ अमेरिका अनि इरान बीच वार्ता हुने सम्भावना छ। अनि क्रिकेटमा त्रिकोणीय श्रृंखलाको अन्तिम म्याचमा भारत ए ले आयोजक श्रीलंका ए लाई 378 रनको लक्ष्य दिएको छ। मध्यप्रदेशको जबलपुरमा 12 अन्तर्राष्ट्रिय योग दिवस समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूले योग गर्नुभयो। यस अवसरमा राज्यपाल मंगुभाई पटेल अनि मुख्यमन्त्री डाक्टर मोहन यादव पनि उपस्थित हुनुहुन्थ्यो। राष्ट्रपतिले भन्नुभयो, योग भारतको महान परम्पराको प्रतीक हो, जसले स्वास्थ्य सन्तुलित अनि सार्थक जीवनको मार्ग देखाउँदछ। उहाँले मानिसहरूसित योगलाई आफ्नै दैनिक दिनचर्याको हिस्सा बनाउन आह्वान गर्नुभयो। राष्ट्रपतिले भन्नुभयो कि यस वर्षको थीम स्वास्थ्य आयुको लागि योग वरिष्ठ नागरिकहरूलाई असल स्वास्थ्य अनि सम्मानजनक जीवनको महत्वलाई रेखाङ्कित गर्दछ।
1: मेरा मानना है कि योग से जुड़े संस्थाओं के निष्ठापूर्ण प्रयासों के बल पर योग जन जन तक पहुंचना। मैं सभी देशवासियों से ये संकल्प लेने का आग्रह करती हूं। ये योग को अपने दैनिक जीवन का अभिन्न अंग बनाएंगे। ऐसा करके ये स्वस्थ व्यक्ति, स्वस्थ परिवार, स्वस्थ समाज, स्वस्थ राष्ट्र और स्वस्थ विश्व के निर्माण के महान लक्ष्य में अपना योगदान देंगे।
0: उपराष्ट्रपति सीपी राधाकृष्णनले भन्नुभएको छ कि योग शारीरिक, मानसिक अनि आध्यात्मिक स्वास्थ्यको लागि धेरै लाभकारी हो। उहाँले भन्नुभयो, कम्ती उमेरदेखि योग शुरू गर्नाले यसको अधिक लाभ पाउन सकिनेछ। उपराष्ट्रपतिले मानिसहरूसित योगलाई नियमित जीवनको हिस्सा बनाउने आह्वान समेत गर्नुभयो। आज 12 अन्तर्राष्ट्रिय योग दिवस हो। यस वर्षको विषय रहेको छ बढ़दो उमेरको प्रभावलाई रोक्नको लागि योग। प्रधानमन्त्री नरेन्द्र मोदीले कोलकाताको रेड रोडमा कार्यक्रममा योग अभ्यासको नेतृत्व गर्नुभयो। यस अवसरमा श्री मोदीले भन्नुभयो कि विश्वका केही भागहरूमा 21 जून वर्षको सबैभन्दा लामो दिन हुँदछ, अनि योगको कारण यो अहिले सबैभन्दा ठूलो सामुदायिक उत्सव बनेको छ। प्रधानमन्त्रीले भन्नुभयो कि योग केवल शारीरिक व्यायाम होइन, तर भावनाको अभिव्यक्ति हो, अनि यो कुनै आयु वर्गसम्म सीमित छैन। उहाँले भन्नुभयो, हाम्रो लक्ष्य 40 वर्षको आयुमा 20 वर्षको आयुभन्दा अधिक लचिलो हुनु अनि 50 वर्षको आयुमा 30 वर्षको आयुभन्दा अधिक ऊर्जावान रहनु हुनु पर्नेछ। श्री मोदीले भन्नुभयो कि योगले हामीलाई सन्तुलित जीवन जिउन अनि मानसिक स्वास्थ्यको माध्यमद्वारा शारीरिक स्वास्थ्यको मार्ग खोज्नमा सहयोग गर्नु हो। प्रधानमन्त्रीले भन्नुभयो, हामीले योगलाई जीवनको हिस्सा बनाउनु पर्नेछ। सरकारले यस वर्ष योग 365 पहल अन्तर्गत 100 दिनको अनलाइन योग कक्षाहरूको आयोजना गरेको पनि उहाँले जानकारी दिनुभयो।
2: योग केवल हमारे शारीरिक स्वास्थ्य पर ही फोकस नहीं करता, योग मानसिक स्वास्थ्य से शारीरिक स्वास्थ्य का मार्ग दिखाता है। इसलिए योग के विषय में युक्त चेष्टस्य कर्मसु कहा गया है, यानी हमें क्या करना चाहिए, क्या नहीं करना चाहिए, इसका बोध, ये बोध हमारे जीवन में शांति का स्रोत तो बनता ही है, इससे विश्व शांति का मार्ग भी खुलता है।
0: श्री मोदीले वर्ष 2015 अन्तर्राष्ट्रिय योग दिवसको शुरूआतपछि नयाँ दिल्ली, चण्डीगढ़, लखनऊ, मैसूर, न्यूयर्क, श्रीनगर अनि विशाखापट्टनम सहित विभिन्न स्थानहरूबाट समारोहको नेतृत्व गर्नुभएको छ। धेरै केन्द्रीय अनि राज्य मन्त्रीहरूले पनि योग कार्यक्रमहरूमा भाग लिइरहेका छन्। राष्ट्रपति द्रौपदी मुर्मूले आज जबलपुरमा रानी दुर्गावती विश्वविद्यालयको 36 दीक्षान्त समारोहमा भाग लिनुभयो अनि मेधावी विद्यार्थीहरूलाई स्वर्ण पदक प्रदान गर्नुभयो। यस अवसरमा उहाँले भन्नुभयो, रानी दुर्गावती साहस अनि वीरताको प्रतीक हुनुहुन्थ्यो अनि आउने पीढ़ीहरू उहाँबाट प्रेरणा पाइरहनेछन्। राष्ट्रपतिले आदिवासी समुदायहरू, वंचित वर्गहरू अनि बालिकाहरूको सशक्तिकरणको लागि शिक्षाको महत्वमाथि जोड़ दिनुभयो। उहाँले भन्नुभयो कि विकसित भारत 2047 लक्ष्य तब पूरा हुनेछ जब विकासको लाभ समाजको प्रत्येक वर्गसम्म पुग्नेछ। श्री मुर्मूले भोलि कुनो राष्ट्रिय उद्यानको पनि भ्रमण गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज कोलकातामा स्वदेश निर्मित भारतीय नौसेनाको तीन पोत आईएनएस दुनागिरी आईएनएस संशोधक अनि आईएनएस अग्रय राष्ट्रलाई समर्पित गर्नुभयो। यस अवसरमा उहाँले भारत जहाज निर्माण क्षेत्रमा नयाँ सोचको साथ अघि बढ़िरहेको बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, केन्द्र सरकारले हालका वर्षहरूमा धेरै नीतिगत सुधार गरेको छ अनि घरेलू निर्माण क्षमता बढ़ाउनका लागि विशेष कदम उठाएको छ। उहाँले भन्नुभयो कि जहाज व्यवस्थापन मरमती एवं संचालनलाई एउटा ठूलो राष्ट्रिय मिशनको रूपमा हेरिन्छ। श्री मोदीले भन्नुभयो कि यी युद्धपोतहरू नौसेनामा सामेल हुनु भारतको भविष्यको संकेत हो। उहाँले भन्नुभयो, समुद्री क्षेत्र विकसित भारतको लागि रोजगारको ठूलो माध्यम बन्न सक्छ अनि आगामी वर्षहरूमा लाखौं नयाँ रोजगार सृजित हुने सम्भावना छ। प्रधानमन्त्रीले भन्नुभयो कि रक्षा उत्पादन साथै रक्षा निर्यातमा पनि अभूतपूर्व वृद्धि भएको छ। नौसेनाका अनुसार यी तीनैवटा पोतहरूमा 75% भन्दा अधिक स्वदेशी सामग्रीको उपयोग गरिएको छ अनि यसको निर्माणमा 200 भन्दा अधिक सूक्ष्म लघु अनि मध्यम उद्यमहरूको योगदान रहेको छ। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोशियल मीडिया ह्याण्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले भन्नुभएको छ कि आज आयोजित नीट यूजी पुनर्परीक्षामा 22,00,000 विद्यार्थी सामेल भइरहेका छन्। उहाँले छात्रहरूलाई शुभकामना दिनुहुँदै भन्नुभयो कि परीक्षाको लागि सबै आवश्यक व्यवस्था गरिएको छ अनि अभ्यर्थीहरूले कुनै डर बिना परीक्षा दिउन्। श्री प्रधानले अझ भन्नुभयो कि सीबीएसईको रहल परीक्षा परिणाम चाँडै जारी गरिनेछ। अधिकांश परिणाम घोषित भइसकेको उहाँले बताउनुभयो अनि पुनर्मूल्यांकन तथा सत्यापनको प्रक्रिया पूरा भएपछि परिणाम पनि चाँडै प्रकाशित गरिनेछ। विधि अनि न्याय मन्त्रालय अधीनस्थ विद्यायी विभागले आज नयाँ दिल्लीमा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आफ्नो अधिकारीहरू अनि कर्मचारीहरूलाई लिएर योग सत्रको आयोजना गर्यो। यस अवसरमा विद्यायी विभाग अनि विधि मामलाहरूका सचिव डाक्टर राजीव मणिले भन्नुभयो कि शारीरिक मानसिक अनि भावनात्मक कल्याणको लागि दैनिक जीवनमा योगलाई सामेल गर्नु महत्वपूर्ण हो। मस्कट स्थित भारतीय दूतावासले 12 अन्तर्राष्ट्रिय योग दिवस मनाउन एक विशेष कार्यक्रमको आयोजना गर्यो। यस कार्यक्रमले कूटनैतिक समुदायका सदस्यहरू भारतीय प्रवासी अनि ओमानी योग उत्साहीहरूलाई एकै ठाउँमा ल्याएको थियो। ओमन योगासना महासंघले आफ्नो अध्यक्ष सलाह हकीम अल तोकीको उपस्थितिमा विशेष योगासन प्रस्तुति गर्यो। ओमनका लागि भारतका राजदूत प्रशान्त पिसेले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश साझा गर्नुहुँदै स्वास्थ्य सद्भाव र समग्र कल्याणलाई प्रवर्धन गर्ने विश्वव्यापी आन्दोलनको रूपमा योगको भूमिकामा जोड़ दिनुभयो। सरकारले सोशियल मीडियामा प्रसारित त्यस दावीको खण्डन गरेको छ जसमा भनिएको थियो कि प्रधानमन्त्री मुद्रा योजना अन्तर्गत 6,550 रूपियाँको प्रोसेसिङ शुल्कमाथि 10,00,000 रूपियाँसम्मको ऋण दिइन्दैछ। पत्र सूचना कार्यालयको तथ्य जाँच एकाईले स्पष्ट गरेको छ कि यससित सम्बन्धित पत्र पूर्ण रूपमा फर्जी हो। एकाईले भनेको छ कि मुद्रा एक पुनर्वित्त एजेन्सी हो अनि यसले व्यक्तिहरूलाई अनि सूक्ष्म उद्यमीहरूलाई सिधै ऋण दिँदैन। अमेरिकाका उपराष्ट्रपति जेडी भेन्स स्विजरल्याण्ड पुग्नु भएको छ, जहाँ अमेरिका अनि इरान बीच वार्ता हुने सम्भावना छ। श्री भेन्सले भन्नुभयो कि दुवै देश बीच परमाणु मुद्दाहरूमाथि बातचीतको रूपरेखा तयार गरिन्दैछ। त्यही इरानको प्रतिनिधिमण्डलले भनेको छ कि लेबननमा जारी संघर्षको समाधान नगरी वार्तालाई अघि बढ़ाउन कठिन हुनेछ। क्रिकेटमा त्रिकोणीय श्रृंखलाको अन्तिम म्याचमा भारत ए ले आयोजक श्रीलंका ए लाई 378 रनको लक्ष्य दिएको छ। दम्बुलाको रंग गिरी अन्तर्राष्ट्रिय स्टेडियममा श्रीलंका ए ले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। वैभव सूर्यवंशीले उत्कृष्ट ब्याटिङ गर्दै केवल 29 बलमा 94 रन बनाए। सूर्यवंशीले केवल 11 बलमा आफ्नो अर्धशतक पूरा गरे। 378 रनको लक्ष्यलाई पछ्याउँदै श्रीलंका ए ले समाचार लेखुञ्जेलसम्ममा 2.5 ओभरमा 1 विकेट गुमाएर 28 रन बनाएर खेलिरहेको छ। यो समाचार युट्युबमा @AIRKarsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। आज 12 अन्तर्राष्ट्रिय योग दिवस हो। मध्य प्रदेशको जबलपुरमा राष्ट्रपति द्रौपदी मुर्मूले योग गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले कोलकाताको रेड रोडमा कार्यक्रममा योगाभ्यासको नेतृत्व गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज कोलकातामा स्वदेश निर्मित भारतीय नौसेनाको तीन पोत आईएनएस दुनागिरी आईएनएस संशोधक अनि आईएनएस अग्रय राष्ट्रलाई समर्पित गर्नुभयो। अमेरिकाका उपराष्ट्रपति जेडी भेन्स स्विजरल्याण्ड पुग्नु भएको छ, जहाँ अमेरिका अनि इरान बीच वार्ता हुने सम्भावना रहेको छ। अनि क्रिकेटमा त्रिकोणीय श्रृंखलाको अन्तिम म्याचमा भारत ए ले आयोजक श्रीलंका ए लाई 378 रनको लक्ष्य दिएको छ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो। समाचारको क्रममा 3:15 पुनः समाचार लिएर उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
3: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
4: गत 30 मईदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
3: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
4: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
3: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
4: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
5: हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं श्रोता, र यो अर्को लोकगीत सुनाउन लागिरहेका छौं कलाकार नरेन गुरुङको आवाजमा।

हस्तश्रोत यसैसित आजलाई भने नेपाली लोकगीतहरू सुन्ने क्रम यति नै। समय अपराह्नको 3 बजेको छ र अब आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसारण गरी सुनेका छौ हिन्दी अंग्रेजीमा समाचार। कृपया केही बेर

श्रोतागण नमस्कार। मीडियम वेबको 213.67 मिटर तदनुसार 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा साथै मोबाइल एप न्यूज अन एआईआर मार्फत पनि सुन्न सक्नुहुनेछ। श्रोता, समय अपरान्नको 4 बज्ने लागेको छ र हामी उपस्थित भएका छौं अब उसो प्रसारण गरिने कार्यक्रमहरूको छोटो जानकारी लिएर। र यसघरि रेडियो सुनेर बस्नुभएका सम्पूर्ण रेडियो प्रेमी श्रोताहरूलाई कार्यक्रममा स्वागत तथा न्यानो अभिवादन जनाउँदछौ। श्रोता, यस जानकारीको लगत्तैपछि सुनाउनेछौ फौजी दाजुभाइहरूको लागि समर्पित कार्यक्रम शौर्यगाथा। 4:30 समयमा प्रस्तुत हुनेछ लेप्चा भाषाको कार्यक्रम तुङकुङ तुङला, जस अन्तर्गत सुनाउनेछौ प्रथममा कलाकार छोकी लामु लेप्चाको आवाजमा गीत र त्यसपछि सुन्नुहुनेछ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा विशेष अन्तर्वार्ता योगा, यसको विधि आसन र फाइदाहरू। 5 प्रस्तुत हुनेछ लिम्बू भाषाको कार्यक्रम नुसी छन्, जसमा सुन्नुहुनेछ प्रथममा समाचार, त्यसपछि सुन्नुहुनेछ कलाकार सञ्जिता सुब्बाको आवाजमा गीत अनि त्यसपछि प्रस्तुत हुनेछ लिम्बू नाटकको विकास र विस्तार विषयमाथि मुगिप हाङ लिम्बूसँग गरिएको अन्तर्वार्ता। 5:30 प्रस्तुत गर्नेछौ सिक्किमे भोटिया भाषामा कार्यक्रम प्याङगेङ मेन्तोक, जसमा सुन्नुहुनेछ प्रथममा प्रार्थना अनि सुन्नुहुनेछ कलाकार छोके छेवाङ दोर्जी, किडेन भुटिया र साङ्गे दोर्जीका आवाजमा गीत। त्यसपछि अन्तर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा दैनिक योग अभ्यासका फाइदाहरू। 6 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ हिन्दी भाषामा समाचार। 6:05 समयमा कानून सम्बन्धित कार्यक्रम कानूनी कुरा प्रसारण गरिनेछ, जसको विषय रहनेछ नालसाको एउटा रूपरेखा, औषधि लागू पदार्थका पीड़ितहरूका लागि कानूनी सेवा र लागू पदार्थको जोखिम उन्मूलन योजना 2015। 6:40 अनि 50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार क्रमशः नेपाली, लेप्चा अनि सिक्किमे भोटिया भाषामा। 6:55 प्रस्तुत गर्नेछौ एक रूपक मेरो प्रस्तुति असारे रोपाई मंसिरे दाई। 7:10 7:45 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ विशेष श्रृंखला वन्यजीवनमाथि। 7:25 सुन्नुहुनेछ नेपाली भाषामा समाचार भने 7:35 प्रस्तुत हुनेछ श्रोताहरूकै पत्रमा आधारित कार्यक्रम हिन्दी अनुरोध संगीतको। 8 सुनाउनेछौ कलाकार मल्लिका पोखराजको आवाजमा गीत र गजलहरू। 8:30 सुर संसार अन्तर्गत सुन्नुहुनेछ उस्ताद विलायत हुसेन खाँबाट शास्त्रीय गायन राग पटदीपक। 8:45 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ हिन्दी भाषामा समाचार। 9 पुनः आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ अंग्रेजी भाषामा समाचार भने 9:15 कार्यक्रम स्पोटलाइट। 9:30 राष्ट्रिय नाटक कार्यक्रम प्रस्तुत हुनेछ। 10 हिन्दी फिल्मी गीतको कार्यक्रम प्रस्तुत गर्नेछौ र यसै कार्यक्रमको साथमा हाम्रो बेलुकी अर्थात तेस्रो अधिवेशनमा समावेश गरिएका सम्पूर्ण कार्यक्रमहरू समाप्त हुनेछन् रात्रिको 10:30। यो आकाशवाणी गान्तोक केन्द्र हो। श्रोता, अब प्रस्तुत छ फौजी दाजुभाइहरूको लागि समर्पित कार्यक्रम शौर्यगाथा।

0: आकाशवाणी गान्तोक सुनिरहनु भएका सम्पूर्ण श्रोतागणमा हार्दिक स्वागत अनि न्यानो न्यानो अभिवादन। आदरणीय श्रोता, अब हामी प्रस्तुत गर्दैछौ कानूनी कुरा कार्यक्रममा। राष्ट्रिय विधिक सेवा प्राधिकरण यानि नेशनल लीगल सर्भिसेस अथोरिटी अन्तर्गत लीगल सर्भिसेस टू द भिक्टिम्स अफ ड्रग एब्युज एण्ड इराडिगेशन अफ ड्रग मिनिस स्कीम 2015 अर्थात नशा पीड़ितहरूका लागि विधिक सेवाहरू एवं नशा उन्मूलनको लागि विधिक सेवाहरूको योजना 2015 अनि नाल्सा अन्तर्गत ड्रग एवेरनेस एण्ड वेलनेस नेभिगेसन फर अ ड्रग फ्री इण्डिया स्कीम 2025 अर्थात नशा प्रति जागरूकता अनि नशामुक्त भारत योजना 2025 विषयमाथि महत्वपूर्ण जानकारी। श्रोता, भन्ने गरिन्छ नि जसलाई हामी मार्न सक्दैनौ तर त्यसले हामीलाई अवश्य मार्दछ। एकैछिन गम्भीर भएर सोचौं त श्रोता, त्यो के हो भनेर। श्रोता, हामी तपाईलाई थाहै भएको कुरा हो, त्यो हो नशा। हजुर, यदि हामी पनि नशाको लतमा फस्यौं भने त्यहाँबाट हमेसी हामी निस्कन सक्दैनौं र यही नशाबाट मुक्त हुने उद्देश्य अनि नशा पीड़ितहरूको हितका लागि आज हामी कानूनी कुरा कार्यक्रम लिएर आएका छौं र उक्त विषयमाथि हामीलाई जानकारी दिन भनी यसरी हाम्रो आकाशवाणी गान्तोकको स्टुडियोमा उपस्थित हुनुहुन्छ सिक्किम राज्य विधिक सेवा प्राधिकरण यानि सिक्किम स्टेट लीगल सर्भिसेस अथोरिटीका प्यानल एडभोकेट श्री लिगदेन थण्डुप बसी। सर, तपाईलाई कार्यक्रममा हार्दिक स्वागत अनि नमस्कार छ।
1: नमस्कार।
0: त सर, आजको हाम्रो कानूनी कुरा कार्यक्रममा हामी जानेछौ राष्ट्रिय विधिक सेवा प्राधिकरण यानि नेशनल लीगल सर्भिसेस अथोरिटी अन्तर्गत लीगल सर्भिसेस टू द भिक्टिम्स अफ ड्रग एब्युज एण्ड इराडिगेसन अफ ड्रग मिनिस स्कीम 2015 अर्थात नशा पीड़ितहरूका लागि विधिक सेवाहरू एवं नशा उन्मूलनको लागि विधिक सेवाहरूको योजना 2015 अनि नाल्सा अन्तर्गत ड्रग एवेरनेस एण्ड वेलनेस नेभिगेसन फर अ ड्रग फ्री इण्डिया स्कीम 2025 अर्थात नशा प्रति जागरूकता अनि नशामुक्त भारत योजना 2025 विषयमाथि है। प्रथमै सर, हामी नाल्सा अन्तर्गत नशा पीड़ितहरूका लागि विधिक सेवाहरू एवं नशा उन्मूलनको लागि विधिक सेवाहरूको योजना 2025 विषयमाथि चर्चा गरौं है। र प्रथममा हामी यो जान्न चाहन्छौ कि ड्रग भन्नाले चाहिँ के बुझिन्छ, यसबारे बताइदिनुहोस् न।
1: हस्, विज्ञानको हिसाबले हेर्नु हो भने ड्रग भनेको यस्तो पदार्थ हो जसलाई शरीरभित्र लिएपछि हाम्रो शरीर र दिमागको काम गर्ने तरिकामा परिवर्तन आउँछ। यसलाई हामी दुई भागमा हेर्न सक्छौ। एक भने नै औषधि, डाक्टरको सल्लाहमा बिरामी ठिक पर्न लिनेको लागि जुन चाहिँ औषधि लिन्छन् उहाँलाई चाहिँ ड्रग भनिन्छन् है। यसले हामीलाई पूरा जाति पार्छ। र दोस्रो भने चाहिँ के छ भन्दा नशा है, जुन चाहिँ सब्सटेन्स अब्युज पनि भनिन्छ है। जब कुनै पदार्थ केवल नशा गर्न यो आनन्दको लागि लिन्छन् है, त्यसलाई हामी ड्रग भनेर पनि भनिन्छन्। तर यसलाई चाहिँ ड्रग चाहिँ जुन चाहिँ तपाईँको मिसयुज हुँदैछ त्यसलाई चाहिँ ड्रग अब्युज भनिन्छन्।
0: हजुर हजुर है। र सर, अब नशा पीड़ित भनेर हामीले सुनेका छौं है, नशा पीड़ित भनेर चाहिँ कसलाई भन्न सकिन्छ त, यसबारे पनि बताइदिनुहोस् न।
1: अब कानूनी हिसाबले हेर्यो भने है धेरै कम्प्लिकेटेड बनिन्छ, तर सरल भाषामा हेर्नु पर्यो भने पीड़ित भनेको चाहिँ को हो भन्दा पीड़ित भन्नाले त्यो व्यक्तिलाई भनिन्छ या बुझिन्छ जसले कुनै पनि अपराध है दुर्व्यवहार या कानून विरूद्धको कामले गर्दा शारीरिक मानसिक या आर्थिक चोटी है पुगेको हुन्छ।
0: हजुर, त्यसलाई चाहिँ
1: हजुर। अनि ड्रग भिक्टिम जो भनिन्छ है, उहाँलाई चाहिँ नशाको शिकार मानिने चाहिँ ड्रग भिक्टिम चाहिँ त्यो व्यक्ति हो जो नशाको लतमा फसेको हुन्छ। नाल्सा हाम्रो जुन चाहिँ नेशनल लीगल सर्भिसेस अथोरिटीको स्किमको दृष्टिकोणमा ड्रग भिक्टिमलाई अपराधी भन्दा पनि एक रोगी को रूपमा हेरिन्छ।
0: हजुर हजुर। सर, यो राष्ट्रिय विधिक सेवा प्राधिकरण 2015 को योजना छ, अब यसले चाहिँ है जो नशाको शिकार भएका अर्थात अब भिक्टिम्स भएकाहरूलाई चाहिँ कसरी हेर्दछ त, यसबारे पनि बताइदिनुहोस् न।
1: यो स्किमले नशामा फसेको मानिसहरूलाई अपराधी है भन्दा पनि पीड़ितको रूपमा हेर्छ।
0: हजुर।
1: सिक्किम हाम्रो सिक्किमको जो स्टेट लीगल सर्भिसेस अथोरिटी छ
0: हजुर
1: है, उहाँहरूले पनि उनीहरूलाई जेल पठाउनु भन्दा उपचार र है पुनर्स्थापनमा चाहिँ मदत गर्छन्।
0: हजुर हजुर। र सर, अब नशा पीड़ित भएका व्यक्तिहरूका हितका लागि है के कस्तो विधिक सेवाहरू छन् त, यसबारे पनि बताइदिनुहोस् न, अब हाम्रो राज्य सिक्किमको सन्दर्भमा पनि कुरा गरौं है।
1: हजुर। र अब सिक्किमको है कन्टेक्स्टमा हेर्यो भने सिक्किम एसएलएसएले है एकदमै मुफ्तमा है एडभोकेट है अधिवक्ता तपाईँको

0: इन्कम एउटा राम्रो हुँदैन है, त्यसले गर्दाखेरि चाहिँ के हुन्छ भने नै अब अधिवक्ता चाहिन्छै चाहिन्छ कोर्ट जाँदाखेरि होइन, त्यति बेला चाहिँ हाम्रो सिक्किम स्टेट लिगल सर्भिसेस अथोरिटीले चाहिँ उहाँहरूलाई फ्रीमा एडभोकेट है दिनुहुन्छन् है। र अर्को चाहिँ के छ भन्दाखेरि तपाईँको रिहेबिलिटेसन सेन्टरहरूतिर अब रिहेब बस्नु भन्यो भने नि एउटा है समाजमा पनि एउटा ठूलो चर्चा हुने चीज हो है। अब यस्तोमा चाहिँ के हुन्छ भन्यो भने अब कागज पत्र पुरा डकुमेन्टेसनहरू चाहिन्छन् है, कि अनि डक्टरको रिपोर्टहरू र अब यो डकुमेन्ट्सहरू सबै रिहेब सेन्टरमा लाँदाखेरि त्यसै त मान्छेलाई त लु आउनु तपाईँ एडमिट हुनुहोस् भनेर त दिने त होइन, हस्पिटल जस्तै हो है, मरिज मान्छेलाई मात्रै दिन्छन्। र यसमा चाहिँ के गर्छ भन्दाखेरि चाहिँ यो एडमिट गर्नेको लागि चाहिँ जे जे है कागज पत्रहरू बनाउनु पर्ने र डकुमेन्टेसनहरू गर्नुपर्ने चाहिँ त्यहाँ चाहिँ सिक्किम स्टेट लिगल सर्भिसेस अथोरिटीले चाहिँ त्यो डकुमेन्टेसन बनाउनुहरूमा चाहिँ सघाउनु पुरै फ्रीमा हुन्छ।
1: हजुर हजुर, र सरले बताउनु भयो सिक्किम राज्य विधिक सेवा प्राधिकरण यानि एसएलएसएले पनि अब नसाबाट मुक्त गराउनको लागि है धेरैवटा कार्यक्रमहरूको आयोजन गरिरहेको छ है। र अब जो व्यक्ति पनि यदि नसाबाट मुक्त हुन चाहन्छ भने चाहिँ के कस्तो उहाँहरूलाई मदत मिल्दछ त यसबारे पनि बताइदिनुहोस् न।
0: हस्, र यस्तो छ सिक्किम एसएलएसएको जुन चाहिँ हाम्रो प्रोसेस छ है यो चाहिँ एकदम सरल बनाएको छ ताकि गाउँ बस्तीमा जो जनताहरू हुनुहुन्छन् है उहाँहरूलाई सजिलो होस् भनेर।
1: हजुर हजुर,
0: अब यसमा चाहिँ के छ भने चारवटा स्टेप छ है। सबसे पहिला चाहिँ के हो भन्दाखेरि तपाईँको सम्पर्क गर्नुपर्ने है। सबैभन्दा पहिला पीड़ित या उनको जो परिवार हुनुहुन्छ है ले आफ्नो जिल्लाको डिस्ट्रिक्ट लिगल सर्भिसेस अथोरिटी अफिस या नजिकैको लिगल एड क्लिनिक है मा चाहिँ गएर एउटा साधारण निवेदन नै एउटा एप्लिकेशन चाहिँ दिन सक्नुहुन्छन्। अब स्टेप नम्बर टू के आउँछ त्यसको बादमा एप्लिकेशन दिइसकेर चाहिँ यदि कोही कोर्ट या अदालतको केसमा फँसेको छ भने चाहिँ सिक्किम एसएलएसएले उनीहरूलाई फ्रीमा अधिवक्ता है को सुविधा हजुर दिन्छन्। वकिलको फिस है वकिलको जुन चाहिँ कोर्टको कुनै पनि खर्च पीड़ितले एक कान्छीकै तिर्नु पर्दैनन्।
1: हजुर हजुर
0: है। र थर्ड भयो तपाईँको अब है एडभोकेट लगाउनु पर्ने काम त भइसक्यो, अब सबैले सोच्नुहुन्छ अब नेक्स्ट चाहिँ के हो अग्लो चाहिँ के छ भनेर। केसको सुनाई हुँदा हुँदा है हाम्रो वकिलहरूले अदालतमा रिहेबिलिटेसन है जुन चाहिँ रिहेब सेन्टरमा हाल्नुपर्नेको कुरा राख्नुहुन्छन् है, अनि नाल्चा स्किमको अन्तर्गत चाहिँ नसा गर्ने मानिसलाई जेल पठाउनु भन्दा चाहिँ उपचार गर्दा सेन्टरमा पठाउनु कोसिस गर्नुहुन्छन् हो। र यसको बाद कथा यही नै सकिँदैन है। स्टेप चाहिँ अर्को चौथो स्टेप चाहिँ के छ भन्दाखेरि हाम्रो प्यारालिगल जो भलन्टियर्सहरू हुनुहुन्छ पीएलबीजहरू है उहाँहरूले चाहिँ पीड़ितको जुन चाहिँ उपचार कस्तो हुँदैछ है कस्तो खानापिना राम्रै हुँदैछ हेल्थ स्वास्थ्यमा राम्रो छ कि छैन भनेर चाहिँ है जहिले भए पनि अब हप्तै पछि या महिनै पछि खबर लिइरहनु हुन्छन्।
1: हजुर हजुर, र सर अब नशा पीड़ित व्यक्तिहरूका लागि है के अधिकार छन् त यसबारे पनि हाम्रा श्रोतागणलाई बताइदिनुहोस् न।
0: अब हेर्नुहोस् नाल्सा है र कानूनको अनुसार चाहिँ नशाको लतमा फँसेको भिक्टिमहरूको लागि चाहिँ नि के छ भन्दाखेरि हाम्रो कानूनमा नाल्सा स्किमले भिक्टिम्सहरूलाई धेरै महत्वपूर्ण अधिकारहरू दिएको छ है। सबसे पहिला भयो भने त राइट टु फ्री लिगल एड भन्छ है, निशुल्क कानूनी सहायताको अधिकार है। सबैभन्दा ठूलो अधिकार यो हो कि नशाको शिकार भएको व्यक्तिले चाहिँ एक रुपियाँ पनि खर्च नगरी फ्रीमा एडभोकेट पाउनुहुन्छ।
1: र
0: सेकेन्ड के छ भन्दाखेरि पुनर्स्थापनाको अधिकार छ है। अब यहाँ चाहिँ के हुन्छ भने भिक्टिमलाई चाहिँ जेलमा है ड्रग अब्युजको जो भिक्टिम हुनुहुन्छ उहाँ चाहिँ जेलमा बिलङ गर्नु हुँदैन, उहाँ चाहिँ रिहेबिलिटेसन उहाँको चाहिँ इलाज हुनुपर्छ जस्तो मरिजको चाहिँ हस्पिटल लानुपर्ने हो
1: उहाँ
0: ड्रगको भिक्टिमलाई चाहिँ तपाईँको रिहेबिलिटेसन सेन्टरमा लानुपर्ने। अब तिस्रो कुरा के छ भन्दाखेरि यो चाहिँ हाम्रो यति बेसी चर्चा हुँदैन है, यो कुरा चाहिँ राइट टु प्राइभेसी भन्छ, यो चाहिँ गोपनीयताको अधिकार है। भिक्टिमको जुन चाहिँ पहिचान छ है राख्ने जो उहाँको त्यो जुन चाहिँ पब्लिकलाई बताउनु या जानकारी पाउनु त्यो अधिकार चाहिँ उहाँको गुप्त राख्नु आफैलाई है त्यो चाहिँ एकदमै उहाँको अधिकार हुन्छन् है। रेडियो या कुनै मिडियाले उनीहरूको जुन चाहिँ नाम या अनुहार हुन्छ नि त्यो चाहिँ उहाँहरूलाई देखाउनुहरू अनुमति छैन
1: है।
0: र जसले यस्तो गर्छन् है उहाँहरूलाई चाहिँ फेरि कानूनी कारवाही पनि हुन सक्छन् है। र चौथो के छ भन्दाखेरि उहाँको सुरक्षाको अधिकार पनि छ है, यदि नशाको कारोबारी

0: हरूले भिक्टिमलाई धम्की दिएर है या भिक्टिमलाई जानको धमास दिएर गर्यो भने चाहिँ उहाँहरूको माथि पनि पुलिसले चाहिँ जुन चाहिँ सुरक्षा दिनुपर्नेछ त्यो दिनुपर्छ है। र अर्को चाहिँ सबसे इम्पोर्टेन्ट चिज मलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ राइट टु नन डिस्क्रिमिनेसन भन्छ है, त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ भेदभावको जुन चाहिँ विरुद्धको चाहिँ अधिकार है, नशाको कारणले कसैलाई पनि है उहाँहरूलाई अस्पताल या अब कसै सरकारी दफ्तरमा भेदभाव गर्यो भने चाहिँ है कानूनले उहाँहरूलाई साथ दिएको छ है। र अब हाम्रो सिक्किमको जुन चाहिँ कानूनको हिसाबले हेर्नुभयो भने जुन चाहिँ हाम्रो सिक्किम एन्टी ड्रग्स एक्ट छ है, त्यहाँ पनि त्यो एक्टमा पनि तपाईँको हेर्नुभयो भने जो ड्रगको खाने मान्छे छ है, जो युजरहरू हुनुहुन्छ उहाँहरूलाई पनि बिमारी एउटा रोगी मान्छे हो, यो चाहिँ एउटा मानसिक पनि रोग हो, यो चाहिँ एउटा फिजिकल पनि रोग हो भनेर चाहिँ जुन चाहिँ पहिचान दिएको छ है, कि यस्तो ड्रग चलाउने मान्छे चाहिँ जेलमा चाहिँ है राख्नु हुँदैन र उहाँहरूको चाहिँ इलाज गर्नुपर्छ भन्ने यो कुरा चाहिँ प्रोटेक्सन नै दिएको छ कानूनले
1: र यही नै उद्देश्य पनि हो है
0: हजुर।
1: र सर यही प्रसंगमा अब कतिपय महिला दिदी बहिनीहरू पनि त अब यो नशाको शिकार हुन सक्छन् है, भिक्टिम्स हुन सक्छन्, उहाँहरूको लागि के कस्तो कानूनी प्रावधान छ त यसबारे पनि बताइदिनुहोस् न।
0: र अब हेर्नुहोस् जब मान्छे एउटा भिक्टिम भनेर मानिन्छ है कि ड्रग अब्युजको र उहाँहरूलाई अब यता रिहेबिलिटेसन सेन्टरमा लानुपर्छ है, अब रिहेबिलिटेसनहरूमा पनि एउटा सख्त नियम छ है कि जो पुरुष मान्छे छ है र महिला मान्छे हुनुहुन्छ है उहाँहरू दुवैजनालाई चाहिँ अलग अलग छुट्याएर अब स्कूलको हाम्रो स्कूलहरूतिर जस्तो हस्टेलहरू हुन्छ है, केटीको अलग्गै जग्गा बस्ने र केटाको अलग्गै बस्ने जग्गा त्यसरी कानूनी तौरको हिसाबले नै छुट्याएको हुन्छन्।
1: श्रोता यदि हजुरहरूले भर्खरदेखि मात्र आकाशवाणी गान्तोक सुन्नुहुँदैछ भने हामीले आज कानूनी कुरा कार्यक्रममा राष्ट्रिय विधिक सेवा प्राधिकरण यानि नेशनल लिगल सर्विसेस अथोरिटी अन्तर्गत लिगल सर्विसेस टू द भिक्टिम्स अफ ड्रग एब्युस एण्ड इराडिगेशन अफ ड्रग मिनेस स्किम 2015 अर्थात नशा पीड़ितहरूका लागि विधिक सेवाहरू एवं नशा उन्मूलनको लागि विधिक सेवाहरूको योजना 2015 अनि नाल्सा अन्तर्गत ड्रग एवेरनेस एण्ड वेलनेस नेभिगेसन फर अ ड्रग फ्री इण्डिया स्किम 2025 अर्थात नशा प्रति जागरूकता अनि नशा मुक्त भारत योजना 2025 विषयमाथि हजुरहरू जानकारी गराइरहेछौ र उक्त विषयमाथि हाम्रो स्टुडियोमा रहेर हामीलाई यसरी जानकारी दिइरहनु भएको छ सिक्किम राज्य विधिक सेवा प्राधिकरण यानि सिक्किम स्टेट लिगल सर्भिसेस अथोरिटीका प्यानल एडभोकेट श्री लिगदेन थण्डुपवासीज्यूले। र सर हामी कार्यक्रमलाई अगाडि बढ़ाउँ है र कार्यक्रममा अब हामी नेशनल लिगल सर्भिसेस अथोरिटी अन्तर्गत अर्को योजना बारे पनि चर्चा गरौं जुन रहेको छ ड्रग एवेरनेस एण्ड वेलनेस नेभिगेसन फर अ ड्रग फ्री इण्डिया स्किम 2015 है र यो योजना बारे पनि हाम्रा श्रोतागणलाई बताइदिनुहोस् न।
0: हुन्छ, डन स्किम भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ यसको फुल फर्म चाहिँ सबसे पहिला है बुझ्नु चाहिँ एकदम इम्पोर्टेन्ट छ कि ड्रग अवेरनेस एण्ड वेलनेस नेभिगेसन भन्छ है। ड्रग भन्यो भने तपाईँको अब नशाको माथि चाहिँ त्यो जुन चाहिँ जानकारीहरू हुनुपर्ने है कि यसले चाहिँ के चाहिँ हानि पहुँचाउन सक्छ आफ्नो शरीरमा भनेर र वेलनेस नेभिगेसन भन्यो भने चाहिँ के हो भन्दाखेरि जो पीड़ित हुनुहुन्छ जो मरिज हुनुहुन्छ है उहाँलाई चाहिँ अब जाति पार्नुको लागि चाहिँ कसरी अब हिँड्नुपर्ने भनेर है कसरी हेर्नुपर्ने भनेर चाहिँ नि यो चाहिँ 2025 स्किमले है नशा मुक्त इण्डियाको लक्ष्य राखेको छ। यसले केवल सचेतना मात्रै नभएर मानिसको मेन्टल हेल्थ र वेलनेसलाई पनि जोड़ दिन्छ है। अनि वेलनेस नेभिगेसन भनेको चाहिँ तपाईँले यसमा चाहिँ धेरै ध्यान दिनुपर्छ किन भन्दाखेरि नशा मुक्त भन्दाखेरि चाहिँ तपाईँको ड्रग अवेरनेस त है हामी होसमै नै हुन्छ तर वेलनेस नेभिगेसन चाहिँ यस्तो खालके मानिसको लागि हो जो चाहिँ अलरेडी फसिसकेको हुनुहुन्छ यो
1: पहिलादेखि फसिसकेको हुन्छ र सरले बताउनु भयो अब है नशाले गर्दाखेरि धेरैवटा बिमार पनि हामीले शरीरमा निम्त्याइने गरिन्छ यदि यसको सेवन गर्यौं भने है र नशा गर्दा कस्ता कस्ता बिमारीहरू हामीलाई विशेष गरेर लाग्ने गर्दछ यसबारे पनि थोरै जानकारी हाम्रो श्रोतागणलाई दिनुहोस् न सर।
0: हेर्नुहोस् सबसे पहिलो त है म यो पनि राख्न चाहन्छु कि म डाक्टर कुनै डाक्टर होइन औषधिको मलाई त्यस्तो ज्ञान छैन तर जति मैले एउटा अधिवक्ताको रूपमा है कोर्टमा जाँदाखेरि यो सबै प्रस्तुतहरू जज साहबहरूको अगाडि जज म्याडमहरूको अगाडि प्रस्तुत गर्दाखेरि है यो कतिवटा रोगहरू चाहिँ मैले थाहा पाएको छु है कलेजो र मिर्तोलाको चाहिँ जुन चाहिँ फेलियर हुन्छ है लिभर सिरोसिस भनेर हामीले सबैले चिनिन्छ है यो पुरा हुन्छ मुटुको पुरा रोग हुन्छ है कि तपाईँले यस्तो चिज खानु हुँदाखेरि चाहिँ हार्ट रेट जुन चाहिँ भन्छ है त्यो पुरा बढेर या ब्लड प्रेसर पुरा हाई भएर मान्छेलाई पुरा प्रब्लम दिने र अब

0: तपाईँको कतिवटा यस्तो इन्जेक्सनले खाने ड्रग्सहरू हुन्छ है, अब त्यस्तो खालके ड्रग्स हो भने नै त्यो इन्जेक्सनको जुन चाहिँ स्याउ हुन्छ है, स्याउ सबैजनाले बाँटेर त्यही स्याउ चलाएर गर्छ। अब यस्तो सिचुएसनमा के हुन्छ भने हेपाटाइटिस नभए एचआईभीहरू है जाने, र सबसे ठूलो एउटा चाहिँ के छ भन्दाखेरि जुन चाहिँ एकदमै छिटो देख्नु पाउँछ भने चाहिँ सास र प्रवासको के हो जुन चाहिँ तपाईँको रेस्पिरेसनको इस्यु भएको है, सास फेर्नुमा पुरा प्रब्लम भएको, त्यो चाहिँ कहाँ हुन्छ भन्दाखेरि कतिवटा यस्तो धुएदार खालको जुन चाहिँ है हानिकारक यो ड्रग्सहरू हुन्छ त्यस्तो खाएकोले गर्दाखेरि हुन्छ। र तपाईँको यसको अलावा अब मेन्टल है जुन चाहिँ मानसिक रोगकोहरू हुन्छ है, त्यस्तोमा त डिप्रेसन एङ्जाइटी भन्ने त हामी सबैले सुनेकै चिजहरू हो है, र भ्रमको जुन चाहिँ हुन्छ है, भ्रमको पनि पुरा प्रब्लम हुन्छ किन भन्दाखेरि कतिवटा यस्तो ड्रग्सहरू हुन्छ जुन चाहिँले चाहिँ तपाईँको मानसिक जुन चाहिँ तपाईँको त्यो अवस्था छ पुरै बिगारेर जान्छन् है, र मेमोरी तपाईँको जुन चाहिँ याददाश्त जानुपर्ने है, याददाश्त जाने पनि जुन चाहिँ बिमार हुन्छ, समय बिति जाँदाखेरि चाहिँ मान्छेको जुन चाहिँ सम्झिने त्यो क्षमता हुन्छ है, त्यो सबै चाहिँ अन्त र निर्णय लिने क्षमता चाहिँ है नशाले चाहिँ पुरा बिगारिदिन्छ।
1: हजुर हजुर सर, अब नशाको लत भनेर भनिन्छ यानि अब ड्रग एडिक्सन भनेर हामीले भन्ने गरिन्छ है, यसबारे पनि बताइदिनुहोस् न।
0: अब हेर्नुहोस् सिक्किम एसएलएसए है र हाम्रो नेशनल लिगल सर्भिसेस अथोरिटी र हाम्रो सिक्किमको जुन चाहिँ सिक्किम एन्टी ड्रग्स एक्ट छ है, यो सबैले एउटा चिज चाहिँ है एकदम एउटै चिज दोहोऱ्याइरहनु भएको छ। यो चाहिँ के हो भन्दाखेरि चाहिँ यो लत भन्ने चिज चाहिँ जुन चाहिँ हाम्रो नसाको लत हुन्छ, यो चाहिँ एकदमै दीर्घ खालको रोग हो भनेर है, यो यस्तो खालको रोगमा चाहिँ यस्तो खालको रोग हो जहाँ चाहिँ मान्छेले आफ्नो दिमागको माथि चाहिँ काबु राख्न सक्दैन,
1: हजुर हजुर कन्ट्रोल गर्न सक्दैन,
0: हजुर
1: हजुर।
0: डन स्किम है ले केवल नशा छोडाउने मात्रै होइन, यसले जारादेखि है हटाउन जुन चाहिँ लिगल इन्फ्रास्ट्रक्चर छ है त्यसमा जोड दिएको छ,
1: हजुर हजुर।
0: यसमा निम्न अनुसारहरू है विधिक सेवाहरू चाहिँ यो छन् कि एक चाहिँ के हो भन्दाखेरि लिगल अवेरनेस एण्ड मोबिलाइजेसन भन्छ है, एउटा हाम्रो इङ्ग्लिसमा जुन चाहिँ अङ्ग्रेजीमा उखान छ है प्रिभेन्सन इज बेटर देन क्योर भन्ने, जो मान्छेहरू यस्तो मानसिक र ड्रग अवेरनेसको नभएकोले गर्दाखेरि चाहिँ उहाँहरू रोगमा लागिने डर छ है, त्यही नै सबसे ठूलो डर हुन्छन् है, र त्यस्तोले अवेरनेस नभएकोले गर्दाखेरि चाहिँ जो जानकारी नभएकोले गर्दाखेरि खानुहरू लाग्नुहुन्छन् है, उहाँहरू चाहिँ हाम्रो पर्सेन्टेजको हिसाबले हेऱ्यो भने एकदमै धेरै छ, र के हुन्छ भन्दाखेरि चाहिँ कानूनी सचेतना दिनु चाहिँ सिक्किमका हरेक गाउँ बस्तीमा लिगल लिटरेसी क्लब्स है र प्यारालिगल भलन्टियर्सद्वाराको चाहिँ नसाको कानूनी परिणाम है बारेमा जानकारी दिनु चाहिँ यो तपाईँको भयो, र अर्को चाहिँ के भयो भन्दाखेरि ड्रग ट्राफिकिङ गर्ने है तस्करी गर्नेहरूलाई कस्तो कडा सजा हुन्छ भनेर है जनतालाई पनि एउटा सचेत गर्छ। यस्तो हुँदाखेरि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ आफै खाने पोटेन्सियली जो मान्छेले खानु सक्ने हुन्छ है उहाँहरूलाई चाहिँ डर एउटा हुन्छ कि यो खायो भने चाहिँ मेरो शरीरलाई चाहिँ पुरा हानि पहुँचिने रहेछ भनेर, र जो तस्करी गर्नु सक्ने या गर्ने लायक खालके मान्छेहरू हुनुहुन्छ है उहाँहरूलाई चाहिँ के हुन्छ भने नि अरे कानून त एकदमै कडा रहेछ हामीलाई त जेलमा हाल्ने रहेछ भनेर एउटा डर हुन्छ है, त यस्तो चिजहरूमा त खालि प्यार र मायाले मात्रै है तपाईँको कन्ट्रोल गर्न सक्ने चिज होइन, अलिकति भए पनि जनतामा चाहिँ हुनुपर्छ कि परिणाम चाहिँ नतिजा चाहिँ नराम्रो छ भनेर। अर्को के छ भन्दाखेरि तपाईँको नेभिगेसन र रेफरल सर्भिस भन्छ है, यो चाहिँ के हो भन्दाखेरि चाहिँ एडिक्सन जुन चाहिँ हुँदैछ है उहाँहरूलाई चाहिँ डि एडिक्सनको लागि चाहिँ लिगल हेल्प जुन चाहिँ एउटा दिनुपर्छ है, जस्तो अघि मैले तपाईँलाई भनेको जस्तो रिहेबिलिटेसन सेन्टरमा त्यस्तो सजिलो पाराले एडमिट हुनु सक्ने काम होइन, कोही बेला कागज पत्र पुरा चाहिन्छ है, धेरै हाम्रो गाउँ बस्तीमा यहाँ सुन्नुहुने हाम्रो प्यारो जनताहरूले पनि है उहाँहरूको पनि घरहरूतिर कोही बेला यस्तो हुन्छ अवस्था कि पढा लिखा कोही हुँदैनन् है, अन्त यस्तो खालकेमा चाहिँ पुरै तपाईँको है गाइड गरिदिनु बाटो देखाइदिनु काम चाहिँ है, र कम्युनिटी पुलिसिङ भन्छ कि अनि मोनिटरिङ भन्छ, यो चाहिँ के हो भन्दाखेरि समाजकै जो है समाजको एउटा जो मान्छे मानिस हुनुहुन्छ है उहाँ पनि के हुन्छ भने नि उहाँ पनि कानूनी नजरमा हेऱ्यो भने उहाँ पनि एकमात्र आफ्नै नै हिसाबले पुलिस नै हो,
1: हजुर हजुर
0: है उहाँले कम्प्लेन्ट गर्नु भएको आधारमा चाहिँ कारोबाही हुन सक्छ है, र के हुन्छ भने सिक्किम एसएलएसएले पुलिस र सामाजिक जुन चाहिँ संस्था छ नि सँग मिलेर है नशा बिक्री हुने ठाउँहरूको मोनिटरिङ गर्दछन् है।

0: लोकल जुन चाहिँ दोकान या फार्मेसीहरूतिर छ है, किनभने नै तपाईँको किन्ने मान्छे मात्रै त प्रब्लम होइन, आधा प्रब्लम हो, आधा प्रब्लम त बेच्ने ठाउँ पनि हो अनि लोकल दोकान या फार्मेसीहरूतिर है बिना प्रिस्क्रिप्सन ड्रग्सहरू बेचिरहेको छ कि है छैन भनेर चाहिँ कुरामा एकदमै विधिक है निगरानी गर्नुहुने राख्नुहुने चाहिँ सिक्किम एसएलएसएले गर्नुहुन्छ र फ्री लिगल रिप्रेजेन्टेसन त अघि नै तपाईँलाई भनिसके है कि फ्रीमा एडभोकेट पाउनुहुन्छ र यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ किनभने विद्यार्थीहरूको लागि यो चाहिँ एकदमै है चल्ने चिज हो कि इन्टिग्रेसन विथ हेल्थ एन्ड एजुकेसन भन्छ हामीहरू है स्कूल र कलेजहरूतिर जुन चाहिँ ड्रग फ्री जोन भनेर बनाउँछ है यो कानुनी सल्लाह है कानुनी सल्लाह दिने त्यहाँ हो कलेजहरूतिर स्कूलहरूतिर प्रदान गर्नु यो चिजले चाहिँ के हुन्छ महत्व भन्दाखेरि नानीहरू नै हाम्रो समाजको भविष्य हो आजको दिन उहाँहरूले सिक्नुभयो भने भोलिको दिन उहाँहरूले गर्नु हुँदैनन् अनि सिक्किम एसएलएसएको चाहिँ सबसे ठूलो रोल चाहिँ त्यहाँ छ अवेरनेसमा।
1: श्रोता यदि हजुरहरूले भर्खरदेखि मात्र आकाशवाणी गान्तोक सुन्नुहुँदैछ भने हामीले आज कानूनी कुरा कार्यक्रममा राष्ट्रिय विधिक सेवा प्राधिकरण यानि नेशनल लिगल सर्भिसेस अथोरिटी अन्तर्गत लिगल सर्भिसेस टू द भिक्टिम्स अफ ड्रग एब्युस एण्ड इराडिगेशन अफ ड्रग मिनेस स्किम 2015 अर्थात नशा पीड़ितहरूका लागि विधिक सेवाहरू एवं नशा उन्मूलनको लागि विधिक सेवाहरूको योजना 2015 अनि नाल्सा अन्तर्गत ड्रग एवेरनेस एण्ड वेलनेस नेभिगेसन फर अ ड्रग फ्री इण्डिया स्किम 2025 अर्थात नशा प्रति जागरूकता अनि नशामुक्त भारत योजना 2025 विषयमाथि हजुरहरू जानकारी गराइरहेछौ र उक्त विषयमाथि हाम्रो स्टुडियोमा रहेर हामीलाई यसरी जानकारी दिइरहनु भएको छ सिक्किम राज्य विधिक सेवा प्राधिकरण यानि सिक्किम स्टेट लिगल सर्भिसेस अथोरिटीका प्यानल एडभोकेट श्री लिगदेन थण्डुकवासीज्यूले। र सर हामीले अब कुरा गर्यौं है जागरूकताको बारेमा एवेरनेसको बारेमा साथसाथै अब नशामुक्त भारतको उद्देश्य चाहिँ के हो यसबारे पनि बताइदिनुहोस् न।
0: अब नशामुक्त भारतको मुख्य उद्देश्य चाहिँ केवल ड्रग हटाउनु मात्र होइन बल्कि एक स्वस्थ र सुरक्षित समाजको निर्माण गर्नु हो। यसको मुख्य लक्ष्य चाहिँ यस प्रकार छ नि एक चाहिँ के हो पहिलो भन्दाखेरि चाहिँ अवेरनेस इन भल्नरेबल डिस्ट्रिक्ट भन्छ है सचेतना जुन चाहिँ फैलाउनु पर्ने जुन चाहिँ अवेरनेस प्रोग्रामहरू भयो है किनभने हामीले अघि भनेको जस्तै प्रिभेन्सन इज बेटर देन क्योर भन्छ बिरामी हुनुभन्दा अगाडि नै आफै नै है धेरै एकदमै केयरफुल भएर आफै नै है एकदम सचेत भएर चाहिँ काम गर्नुभयो भने नै त्यो बिरामी हुने कहिले पनि है अवसरै उठ्दैन। र अर्को चाहिँ के हो भन्दाखेरि सामाजिक सहभागिता भन्छ है जुन चाहिँ कम्युनिटी रिच भन्छ अब त्यही जनताभित्र चाहिँ एउटा आन्दोलन है ड्रग्सको खिलाफ चाहिँ आएको छ भने चाहिँ है ड्रग्सहरूको यस्तो बेसी उपचार पनि हुँदैनन् अनि प्रयोग पनि हुँदैनन् र ट्रिटमेन्ट एण्ड रिहेबिलिटेसन भन्छ है उपचार र सुधार नशाको लतमा फसेकोहरूलाई अपराधीको नजरले हेर्नुभन्दा उनीहरूको लागि हस्पिटल र रिहेबिलिटेसन सेन्टर है पुर्याउनु पर्ने उपचार गर्नुपर्ने मदत गर्नुपर्ने
1: र
0: चौथो छ तपाईँको सप्लाई कन्ट्रोल है जुन चाहिँ बिक्री वितरणहरू छ है त्यसमा चाहिँ रोक पुलिस र कानूनलाई जुन चाहिँ है जुन चाहिँ ठूलो एउटा बाधा आउँछन् जहिले भए पनि है यो चाहिँ इल्लिगल कारोबार है सप्लाई चेन जुन चाहिँ छ त्यसले गर्दाखेरि चाहिँ पुरा प्रब्लम दिन्छन् है र यसलाई चाहिँ है हटाउनु भनेर चाहिँ एउटा चौथो हाम्रो मुख्य उद्देश्य हो र फोकस अन युथ एन्ड एजुकेसनल इन्स्टिट्युसन भन्छ है पाँचौं अब त्यो चाहिँ के हो भन्दाखेरि भविष्यको कर्णधार युवाहरूलाई है नशाको दोष चक्रबाट बचाउन है स्कूल र कलेजहरूमा ड्रग फ्री क्याम्पसको जुन चाहिँ कन्सेप्ट छ है त्यो ल्याउनु चाहिँ एकदमै इम्पोर्टेन्ट हो त्यो चाहिँ नशामुक्त भारतको है उद्देश्य पनि हो।
1: हजुर र सर हामी कार्यक्रमको अन्तमा आएका छौं र आजको हाम्रो विषय है नशा पीड़ितहरूका लागि विधिक सेवाहरू अनि नशामुक्त भारत विषयमा के कस्तो कानूनी सल्लाह हाम्रा श्रोतागणलाई दिन चाहनुहुन्छ त।
0: र अब हेर्नुहोस् नशामुक्त भारत है एकजनको आन्दोलन होइन यो सरकार मात्रै होइन हो हाम्रो सिक्किमवासीहरूको जिम्मेवारी पनि हो है हाम्रो युवा पुस्ताहरूले र उहाँहरूलाई जुन चाहिँ यो दुष्चक्रबाट बचाउन हामी सबै एकजुट हुनु चाहिँ धेरै जरुरी छ है अब हाम्रो जस्तो डनको नाल्साको डन स्किम छ सबैजनाले अब यो आजको यो सबै सूचनाहरू खबरहरू लिनु भएर जानकारी लिनु भएर है यो नसोचिदिनुहोस् कि जो मान्छे चाहिँ नशाको है नशा गर्नुहुन्छ उहाँहरू चाहिँ

0: बाँच्ने एउटा तरिका हो भनेर
1: है,
0: किनभने चाहिँ कुरा चाहिँ यस्तो हुन्छ कि तपाईँले यदि तपाईँ एउटा है ड्रग युज गर्नुहुन्छ भने नै चाहिँ तपाईँले सोच्नु हुँदैछ कि एडभोकेटले बचाइहाल्छ केसमा गएर, त्यहाँदेखि म त बिमारी हो भनेर जहिले भए पनि रोगी हो भनेर भन्छु भनेर, त्यस्तो कानूनले त्यस्तो पाराले गर्दैन है। जो आखिरी के हुन्छ भने नै हाम्रो जुन चाहिँ अनरेबल कोर्टहरू हुनुहुन्छ है, उहाँ पनि त मानिसहरू नै बस्नु भएको हुन्छ, उहाँहरूको पनि दिमाग छ नि हो, उहाँहरूले पनि यस्तो हेर्नुहुन्छ र बुझ्नुहुन्छ। दोस्रो बार पनि आउँदाखेरि त अरे ऊ त बिमार भएको जाति भएको भनेर हुँदैन भनेर, जस्तो तपाईँको अधिकार छ है, तपाईँको एउटा ड्युटी है, ड्युटी पनि छ कानूनको तर्फ कि कानूनलाई है माथि एकदमै राख्छु हो र हाम्रो सर उचाइ नै गर्छु घरको भनेर चाहिँ।
1: हजुर हजुर। त श्रोता यतिन्जेल हामीले प्रस्तुत गर्यौं कानूनी कुरा कार्यक्रममा। राष्ट्रिय विधिक सेवा प्राधिकरण यानि नेशनल लिगल सर्भिसेस अथोरिटी अन्तर्गत लिगल सर्भिसेस टू द विक्टिम्स अफ ड्रग एब्युज एण्ड इराडिगेशन अफ ड्रग मेनेस स्किम 2015 अर्थात नशा पीड़ितहरूका लागि विधिक सेवाहरू एवं नशा उन्मूलनको लागि विधिक सेवाहरूको योजना 2015 अनि नाल्सा अन्तर्गत ड्रग एवेरनेस एण्ड वेलनेस नेभिगेशन फर अ ड्रग फ्री इण्डिया स्किम 2025 अर्थात नशा प्रति जागरूकता अनि नशा मुक्त भारत योजना 2025 विषयमाथि महत्वपूर्ण जानकारी र उक्त विषयमाथि यतिन्जेल हाम्रो स्टुडियोमा रहेर हामीलाई जानकारी दिइरहनु भएको थियो सिक्किम राज्य विधिक सेवा प्राधिकरणका प्यानल एडभोकेट श्री लिगदेन थण्डुपवासीज्यूले। त सर, तपाईँलाई आकाशवाणी गान्तोक अनि सम्पूर्ण श्रोतागणको तर्फबाट यतिका महत्वपूर्ण जानकारी हामीलाई दिनुभएकोमा धेरै धेरै धन्यवाद।
0: धन्यवाद।
1: श्रोता, नशा यस्तो चीज हो जसले मानिसको आयुलाई एकदमै छोटो बनाउँछ अनि हामीले आफ्ना सपनाहरू पनि पूरा गर्न सक्दैनौ, तब हाम्रो जीवनको अर्थ नै के रहन्छ र श्रोता, आजको यो कार्यक्रम सँगसँगै हामी पनि एकताको साथमा नशामुक्त भारत नशामुक्त सिक्किमको निर्माण गरौं। हवस्त प्रिय श्रोता, आजलाई भने कानूनी कुरा कार्यक्रममा समेटिएको विषय यति नै, आउँदा दिनहरूमा अन्य विषयहरूको साथमा हाम्रो भेट पुनः हुने नै छ। तबसम्मका लागि म कार्यक्रम संचालक मोहन दाल पनि हजुरबाट विदा लिँदैछु। नमस्ते, शुभरात्री।
2: दस लाख की लॉटरी मुझे,
3: फर्जी ऑफर्स से सावधान।
4: RBI कहता है
3: जानकार बनिए, सतर्क रहिए।
5: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
6: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
5: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
6: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
5: फारम ECINET एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
6: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
7: हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, अब हामी रात्रि कार्यक्रम सेवा अन्तर्गत समावेश सम्पूर्ण कार्यक्रमबारे संक्षिप्त जानकारी जनाउँदछौ। अहिले केही क्षणमा सुन्नुहुनेछ यसै केन्द्रको प्रादेशिक समाचार, क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भोटिया भाषामा। 6:55 प्रस्तुत गर्नेछौ एक रूपक, मेरो प्रस्तुति असारे रोपाई मंगसिरे दाईमाथि। 7:10 7:45 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ विशेष श्रृंखला वन्यजीवनमाथि। 7:25 सुन्नुहुनेछ नेपाली भाषामा समाचार। 7:35 प्रस्तुत हुनेछ श्रोताहरूकै पत्रमा आधारित कार्यक्रम हिन्दी अनुरोध संगीत। 8:00 सुनाउनेछौ कलाकार मणिका पोखराजको आवाजमा गीत र गजलहरू भने 8:30 सुर संचार अन्तर्गत सुन्नुहुनेछ उस्ताद विलायत हुसेन खाँबाट शास्त्रीय गायन राग पटदीपकमाथि। 8:45 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ हिन्दी भाषामा समाचार सन्ध्या भने 9:00 पुनः आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ अंग्रेजी भाषामा समाचार। 9:15 कार्यक्रम स्पोटलाइट। 9:30 राष्ट्रिय नाटक कार्यक्रम प्रस्तुत हुनेछ। 10:00 हिन्दी फिल्मी गीतको कार्यक्रम प्रस्तुत गर्नेछौ र यसै कार्यक्रमको साथमा हाम्रो बेलुकी अर्थात तेस्रो अधिवेशनमा समावेश गरिएका सम्पूर्ण कार्यक्रमहरू समाप्त हुनेछन् रात्रिको 10:30। श्रोता।

0: यो आकाशवाणी गान्तोक हो। हरिकुमार राईबाट प्रादेशिक समाचार सुन्नुहोस्। सिक्किम सरकारको आयुष विभागले आज गान्तोकमा 12 अन्तर्राष्ट्रिय योगा दिवस 2026 मनायो, जसमा योग अभ्यासकर्ता, विद्यार्थी, सरकारी अधिकारी र सर्वसाधारणको उत्साहजनक सहभागिता रह्यो। कार्यक्रममा राज्यपाल ओम प्रकाश माथुर प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभयो। राज्यपालले भेलालाई सम्बोधन गर्दै योगालाई मानवताका लागि भारतको अमूल्य उपहारको रूपमा वर्णन गर्नुभयो। अन्य जिल्लाहरू पाकिम, नाम्ची, सोरेङ, गेजिङ र मंगनमा पनि अन्तर्राष्ट्रिय योग दिवस मनाइयो। मंगन जिल्लामा जिल्लाको आयुष विभागले स्वास्थ्य बुढ़ौलीको लागि योगा भन्ने वैश्विक विषय अन्तर्गत यो दिवस आयोजना गर्यो। नाम्चीमा यो दिवस भाइचुङ स्टेडियममा योगा अभ्यास मार्फत शारीरिक कल्याण, मानसिक स्वास्थ्य र स्वस्थ जीवनशैलीलाई प्रबोधन गर्ने साझा उद्देश्यका साथ मनाइयो। त्यसैगरी पाकिममा योग दिवस कार्यक्रममा सामान्य योगा प्रोटोकललाई सक्रिय रूपमा पालना गर्दै कुल 80 जना सहभागीहरू सहभागी भए। गेजिङ जिल्लामा भारत सरकारको युवा मामिला तथा खेलकुद मन्त्रालयको माई भारत संघको सहकार्यमा आयुष विभागले गेजिङले अन्तर्राष्ट्रिय योग दिवस आयोजन गर्यो। त्यसरी नै सोरेङ जिल्लामा सोरेङ जिल्ला प्रशासनको सहकार्यमा सोरेङ प्राथमिक उपचार केन्द्रको आयुष विभागले यो दिवस आयोजन गर्यो। 12 अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङले सबैप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। आफ्नो सन्देशमा उहाँले यस वर्षको विषयवस्तु स्वास्थ्य बुढ़ौलीका लागि योगाले बुढ़ौलीका सबै चरणमा शारीरिक तन्दुरूस्ती, मानसिक स्वास्थ्य, भावनात्मक सन्तुलन र स्वास्थ्य जीवनको गुणस्तर प्रबन्धनमा योगाको अनुपम ज्ञानलाई सुन्दर ढंगले प्रतिविम्बित गर्दछ भनेर बताउनुभयो। उहाँले भन्नुभएको छ, यस विशेष दिनमा योगालाई हाम्रो जीवनको अभिन्न अंग बनाउने अनि स्वास्थ्य, शान्तिमय र दिगो संसार निर्माण गर्न सामूहिक रूपमा काम गर्ने हाम्रो प्रतिबद्धतालाई पुनः स्मरण गर्नुपर्छ। पाकिमको बेरिङ स्थित बियात युवा साहित्यिक संस्थानको 5 स्थापना दिवसका अवसरमा संस्थानले आज आरिटारमा वरिष्ठ पत्रकार जोसेफ लेप्चालाई बियात प्रतिविम्ब सम्मान 2026 पुरस्कार प्रदान गरेको छ। पत्रकारिताको माध्यमबाट समाजका विभिन्न पक्षहरूलाई उजागर गर्दै जनचेतना जगाउने र सामाजिक रूपान्तरणमा उहाँको महत्वपूर्ण भूमिकाको कदर गर्दै यस सम्मान प्रदान गरिएको हो। श्री लेप्चा यस पुरस्कारका सम्बन्धमा भन्नुहुन्छ,
1: यस सम्मानले मलाई ऊर्जा थप्ने काम अवश्य गरेको छ, तर जिम्मेवारी बोध पनि त्यतिकै गराएको छ। विगत 35 वर्षको पत्रकारिताको मेरो यात्रामा मैले धेरैवटा संघर्षहरूबाट गुज्रिनु पर्यो र सफलता पनि त्यतिकै मैले प्राप्त गर्न सके धेरैवटा टिपोटहरूको माध्यमबाट, र यसरी नै आज मानिसहरूले मलाई यही कामको मूल्याङ्कन गरेर मलाई यो सम्मान सहित एउटा स्नेह दिएकोमा म हार्दिक आभारी छु।
0: पाकिमका जिल्लापाल परी विष्णईको पहलमा सारथी संस्थासँगको समन्वयमा पाकिममा नशामुक्त भारत अभियान अन्तर्गत एक जागरूकता कार्यक्रम सञ्चालन गरियो। कार्यक्रमको उद्देश्य नवनिर्वाचित नगरपालिका पार्षद, औषधि व्यवसायी, मदिरा दोकान मालिक, वार्ड प्रतिनिधि, नगरपालिका कर्मचारी र स्थानीय युवाहरूमाझ लतमुक्त र आत्महत्यामुक्त समुदायलाई प्रबोधन गर्नु रहेको थियो। प्रमुख सत्रहरूमा साराथी 1.0 का प्रमुख आय संयोजक अस्मिता तामाङद्वारा मोबाइल लत, पाकिम प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर नितेश भूषालद्वारा मानसिक स्वास्थ्य जागरूकता, पाकिम पुलिस चौकी स्टेशन हाउस अफिसका प्रदीप छेत्रीद्वारा लागू पर्दा दुरूपयोगका कानूनी पक्षहरू र पाकिम स्थित द समरिटन पुनर्वास केन्द्रका निर्देशक एन्ड्रू स्याङ्बोद्वारा अनुभव साझा सत्र समावेश थिए। कार्यक्रममा स्वस्थ र लागू पदार्थ मुक्त समाजका आवश्यक कदमको रूपमा रोकथाम, जागरूकता र पुनर्वास प्रकाश पारिएको थियो। जिल्ला निर्वाचन कार्यालय पाकिमले दोस्रो दिन पनि जिल्ला व्यापी एसआईआर जनजागरण सवारी साधन अभियान जारी राखेको छ, जसको लक्ष्य मतदाता जागरूकतालाई सुदृढ पार्नु र मतदाता नामावलीको चलिरहेको विशेष गहन संशोधन एसआईआर 2026 जनसहभागितालाई प्रोत्साहित गर्नु हो। जागरूकता अभियानको उद्देश्य नागरिकहरूलाई संशोधन प्रक्रियाको महत्वबारे शिक्षित गर्नु र योग्य मतदाताहरूलाई घर घर गणना अभियानका क्रममा डिजिटलाइजेशनका लागि आफ्नो पूरा गणना फारमहरू पेश गरेर बुथ स्तर अधिकारीहरू बीएलओहरूसँग सहकार्य गर्न प्रोत्साहित गर्नु रहेको छ। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
2: 아린 몽숫 공도 고모 론즈 세능 오 피칭 롱 밀럼 공도카 스롱 렌중 중독사 아유스 봉치는 12th International Day of Yoga 2026 송흥금 토베카 무독부 봉치사 욕맛부 송는 아칼리 흥금 Yoga Sikkim ka Jungpun ren Om Prakash Mathur Gulon Num Saliu ka Chen Hungum. International Yoga Day Renjung sa Pakyung Liangde Ulumdu Namchi Mangan ka Sung Hungum. Mangan Liangde ka Yoga for Healthy Aging Plong Tiapnin Bonlung Thope Thobungum. Namchi sa Baichung Stadium ka La Muvat Ryumtong Numyong Ryumtong sa Gungchim Plong Tiapnin Bilung Thope Thobungum. Pakyung ka Aka Liubu Song Kukutep Niembo Thomo. Yezinga Ayus Bongchin in my Bharat Deep Tunin Tope Tovungum Ulumdo Soring Yangdin in PHC Deep Tunin Tope Tovungum 12th International Day of Yoga Samchatka Gulon Kirtak and Prem Singh Tamang Nun Tsung Tsung Ka Samsa Puhungum Anamsa Tope Re Muvat Plong Tapnin Bonbu Yangli Yoga for Healthy Aging Zongbu Tapin in Murosong Samuvatim Arium Lungzuk Shibu Sakching Tongka Arium Tarwood Bulat Shibu Aring Renin Tovungum Tope Arirem Akalin, Tun Ka Mugon Shenla, Sukim Muchok the Dosa Muvot Plong Tapin Bilung, Matkut Gong Tsulam, Gong Rium Chen Bungun Shibu, Dun Hungum. Renjung Sa Pakyung Liang Desa, Biding Ka Fungubu, Bong Thor, Sukim Biat Pratim Bim Saman 2026 Ganbu Journalist, Sutyuk Pun Ren, Joseph Lipcharem, Surong Aritar Ka Chilo Botubuni Hungum. Ren Nang Singh Chilo Arinin, Mimong Samuduk Busutiat, Pongrem Sakto Busur, Busotubu Aring Tovungum.
1: Yes, some Mandi Malai, Evurza Topnikam, Ovasugarekosa, or Jimuari Bodhpani, Tetikigarakosa. Bigot Pointis Borsaku, Potrakaitako Miru Yatrama, Mile Derivara, Sangar Saru, Bata Guzrinu Poru, or Safara Tapani, Tetikimali Prapta Gornosaki Derivara, Tipotaru, Kumadim Bata. र यसरी नै आज मानिसहरूले मलाई यही कामको मूल्यांकन गरेर मलाई यो सम्मान सहित एउटा स्नेह दिएकोमा म हार्दिक आभारी छु
2: नसामुक भारत अभियान सशप सुगडामका ओलुमदो ल्याङदेस डिस्ट्रिक्ट कलेक्टर सङ्नन पाक्योङ परि बिसोनी उन सराथी अर्गनाइजेसन देपछोनन थोपे थोबुङगम थोपे डिगबु साजिकाप्रे मिमोङ नङका एडिक्शन फ्री उन सुसाइड फ्री सा Tunka, Lunsit Busoshong Gutumo. Addiction Nongka Diumgong, Chi Arok, Tungsang Zongbu, Tampong, Leonin Arium, Lomuka, Zirtap Madgadbu Aring Den Hungum. Topeka Mudubu Ato Rotosa Yangni, Al Municipal Councillors, Ulumdo Pharmacist Arok Tsung Madbu, Ulumdo Liang Kyungsa, Fuling Songun, Niam Tomo. Saratisa, Chief Coordinator and you Asmita Tamang Nun Gunlin Tunchen Bu Ting Song Sa Tung Sang Addiction Plong Dimgat Bu Aring Sung Hungum Ulumdo Pakyung Primary Health Center Sa Doctor Rain Pradeep Chetri Nunla Substance Abuse Plong Tapnin Bithobu Nihungum Pakyung Sa DEO Yangne District Election Office Nun Yangde Nongka Mimong Sa Kiamlut Ulumdo SIR Satungbo Campaign Thovungum Topesa Jikapre, Dopthabu Songsa Sak Yumlud Busoshong Un, Munambu SIR 2026 of Electoral Rules Ka, Gyapsut Aka, Yubu Yong Labdin Machung, Gutomo. Tope Arenin, Dopthabu Sa Timchukrem, Yumgadbu Nihungum. Tope Ka Mudukbu Bielu Songun, Gyapsut Yuk Chonglelbu Aring, Latubu Nihungum, Lunsut Abido Chongmo.
3: The Luntika Gatoin, Taringin Nisi, Chopelip Changhole, Semana.

0: जेठको महिना टन्टलापुर घाम लेकालीहरू दोहोरे मकैको गोडाईमा व्यस्त फटाक फुटुक धान चौर निस्किन लागेको मकै बारीहरू मस्त छन् हरियै ढकमक्क भएर खेतीपातीमा ध्यान लगाई जीवन निर्वाह गर्ने हाम्रा जनजीवनलाई यस घड़ी कहाँ फुर्सद हुन्छ र टार बारीमा मस्याम राम्रो फल्छ रे गैरी बारी भटमास भस्मे र पाखाबारीमा कोदो रोप्ने चलन छ मकैको गोडाई सँगसँगै भटमास र मस्याम छरिसकेको हुँदैन कोदो रोप्ने समय आइहाल्छ लेकमा बस्नेहरूलाई यताको काम निप्ट्याएर बेसीमा धानको रोपाई गर्न हतार परिरहेछ कहिले खेत बाँझो मार्नु कहिले छेउ भित्ता खन्नु कहिले उखाल पखाल गर्नु कहिले आली लाउनु कहिले खेत बिराउनु इत्यादि इत्यादि
1: जति नै कठिन भए पनि यो पुर्खौलीले परम्परागत रूपमा गरिल्याएको कारणले सबैको समाधान हुँदै जान्छ खेत हुनेहरू आफ्नै खेतमा काम गर्न थाल्छन् नहुनेहरू खेताला जाने गर्छन् खेतमा काम सघाउन आउनेहरूलाई दिनको एक पाथी धान दिने प्रथा छ यसो गर्दा धानको खेती नहुनेहरूलाई एक छाक न्वागी खान दशैं तिहारमा जाउलो पकाउन दुःख भएको देखिन्न
0: घरका अनुभवी सदस्यगण निर्देश दिन्छन् टारी खेतमा कुन धान रोपनी गर्ने गैरी खेतमा कुन थरीको धान लगाउने उसै गरी चियाने बर बोटे चिउरी बोटे गंगटे इत्यादि खेतहरूमा कुन कुन धानको रोपनी गर्नाले राम्रो फसल होला ठूला बडाहरूको परामर्शमा यो विषयहरूको छिनाफाना हुने गर्दछ
1: दरमाली सप्तरी ताकमारु चम्पे खाम्ती तुलसी आनन्दी रामसारी बासमती नुनिया दुधे फौडेल चिराके इत्यादि नाम रहेका धानका थरी रहे तापनि कृष्णभोग र अट्टे भने सबैले खेती गर्न रुचाउँछन् हुन पनि नामै त कृष्णभोग हेमन्त ऋतुको समय चाडबाडको चहल पहल जनसाधारणको प्रफुल्लित मन सुन्तलाको फलमा वैस चढे झै रंग चढेको बेला सम्पूर्ण आकाशमा मन छुने निलो रंग धरतीमा भने सुनको थाली सजिए जस्तै सुनौला खेतहरू अनि झरिझुम्म भई आलीमा झुमेका धानका बालाहरू
0: अब अझ सोच्नुहोस् त कृष्णभोग धानका मगमगाउँदा बासनाहरू स्वर्ग खोज्न कहीँ जानु पर्दैन स्वर्ग तपाईँ हामीहरूको अघि उभिएको हुन्छ यस्ता स्वर्गिक आनन्द प्रदान गर्ने खेतीपाती गर्न भने सजिलो पटक्क छैन यी सुखद क्षणहरूलाई प्राप्त गर्न अनेकौं दुःख झेल्नुपर्छ
1: चर्कने घामले टाउको दुख्ने गरी पोल्छ पानी झरी भन्न मिल्दैन बर्खा त हो रुझ्नु पर्छ भिज्नु पर्छ झारपात घाँस फुस ढुङ्गा बलुवा हिलो माटो इत्यादिसँग लड्नुपर्छ हिँड्नु पर्छ अनि पो हुन्छ धानको खेती र भरिन्छ धानका ढिकुटीहरू वर्षभरि खानालाई
0: अब हामी यो पनि कुरा गरौं हामीहरू आस्थामाथि विश्वास राख्ने जातिहरू हौं।

0: हुन त अन्धविश्वासको कुरा हुन सक्छ, तर समय सापेक्ष त्यो पनि ठिकै थियो जस्तो लाग्छ। उधौली, उभौली, आठानी, सिकारी, भीमसेन, नयाँ, सीमे भूमे, नाग नागिनी, देवी देउराली, जागित्र, पितृपूजा, देव पूजा अनि गोठ पूजा जस्ता अनेकौं चलनहरूसँग सामिप्य रहेको त्यो जीवनशैली अर्कै ढंगले जिउने गर्थे।
1: त्यो समय छ्वाक्क फल्यो, ट्याक्क टिप्यो, प्वाक्क खायो गर्ने दस्तुर थिएन। नयाँको पूजा नगरी अदुवा बारी नपस्ने, सिकारी नबुझाई सिकार खेल्न नजाने, गोठ पूजा नगरी गोठ नसार्ने, अनेकौं यस्ता प्रथाहरूसँग सकारात्मक दृष्टिकोण पनि थियो। यसलाई त्यस समय आत्मसात नगर्नेहरूको अनेकौं दर्दनाक कहानीहरू पनि हामीसँग छ।
0: कुनै पनि वस्तुको फुल्ने फल्ने अनि त्यसको सेवन गर्ने सही समय निर्धारित थियो र त हुन्थ्यो हरेक वस्तुको महत्व। यसरी नै मंगसिर एक गते नयाँ पहेली दाल अनि नयाँ धानको चामल पकाउनु र न्वागी चढाउनु एउटा मीठो परम्परा थियो। हाम्रो रीतिथितिमा मंगसिर महिनाको महत्व नै अर्कै छ। पूजाआजा, तीर्थव्रत, बिहा बटुलको लग्न आदिहरू पनि यसै महिना बेसी पर्ने हुनाले यो महिनाको स्थान अर्कै छ।
1: भगवान श्री कृष्णले पनि म महिनाहरूमा मार्गशीर्ष अर्थात मंगसिर हुँ भन्ने गीतामा उल्लेख गर्नुभएको छ। धामी झाँक्री बिजुवाहरू पनि यसै महिनामा पूर्णिमाको दिन गुरु पूजा लगाउने गर्छन् भने साधु सन्तहरू पनि आफ्नो गुरूले दिनुभएको शिक्षा दीक्षा पछ्याएर भण्डारा लाउने प्रथालाई दिगो राख्छन्।
0: यसरी असारे रोपाई मंगसिरे दाई भेट हुन्छ हुन्न कहिलेमा काहीँ भन्दै छ महिना लामो धानको खेतीको प्रथा प्रचलनमा

0: पर्ने हाम्रो यो संस्कार रूपी परम्परामा धेरै राम्रा अनि धेरै मिठा संस्कृतिका बुदाहरू पनि छन्, जसको बखान नगरी लोक संस्कृतिका धरोहर मानिने कतिपय विषयहरू छुट्टिन जाला। त्यसै त लोकगीत संगीत ओझेलमा परिसकेका छन्, अन्धकारमा रुमल्लिरहेका छन्।
1: सिक्किमको प्राय गाउँहरूमा धान खेती भएको पाइन्छ। जहाँ पानीको मुहान हुँदैन त्यहाँ भने धानको खेती असम्भव हुन्छ, अनि मौसम ठण्डा रहने ठाउँमा पनि यो खेती भने जस्तो राम्रो हुँदैन। तर माना रोपेर मुरी फलाउने खेतहरू यहाँ पर्याप्त छन्। त्यसैले यहाँका विज्ञजनहरू भन्ने गर्छन्, सिक्किम धानको देश हो। यहाँका विद्वानहरूद्वारा सिर्जित कथा कविता गीतहरूमा उल्लेख गरिएका कुराहरूले यो विषयको पुष्टि हुने गर्छ।
0: पश्चिम सिक्किमको बुदान, मङसारी, मलमासे, पक्की गाउँ, थर्पू, दरमदिन, सोमबारेको त कुरै छैन। यो खेतीसँग जोडिएका अनेकौं संस्कार अनि परम्पराहरू यही नै पाउने गर्छौं। यहाँको धानको रोपनी, असारे बेठी, धान कटनी, धानको दाई र धान नाच सम्बन्धी कुरोहरू बिर्सन नसकिने विषयहरू हुन्। यहाँ त च्याब्रुङ बजाएर नौमती घन्काएर धान रोप्ने चलन थियो। जुनेली रातमा रातभरि जुवारी खेल्दै धान काट्ने प्रथा थियो। सबै गाउँघरको दाई नसकिन्जेलसम्म धान नाच नाच्दै दाई गरेको अनि दाई बर्दोको भाका कसले भुल्न सक्छ।

0: अब हामी फेरि एकचोटि बर्खाकै कुरा गरौँ। धान खेतीका औजारहरू हलो, कोदालो, काँटा, कुटे, चप्परी, फ्याउरी, दाँते, फाली, करुवा, हल्लुडो, जुवा तयार पारी बेसीका खेतमा सबै झरिसकेका छन्। बिहानको झुसमुसमै खेतमा गोरु नारी बाँझो मार्न, छेउ कुना खनखान पारी भित्ता र आली तास्न कोही पछि हुँदैनन्। पल्लो खेत, वल्लो खेत, तल्लो खेत सबै खेतबारीमा मेला लागे चाहिँ वर्मा परमा आठो पाजो सगाउ पगाउ खेतालापात रोजगारमा काम गर्नेहरूको रमाइलो भिड हुन्छ।
1: घाम चर्केकै किन नहोस्, पानी दर्केकै किन नहोस्, के फरक पर्छ र हाम्रा जाँगरिला कृषकहरूलाई? उनीहरूलाई त समयमा नै खेती लगाउनु छ, त्यति भए भइगयो। आली लगाउन थालेपछि त झन् खेतको रूप रङ नै अर्कै देखिन्छ। केही महिना दिन अघि राखेको धानको ब्याड हरियै भइसकेको छ, जताततै पानीको मुहान फुटेर भर्खरै काटेको कुलोमा पानी कुद्न थालेको हुन्छ। हेर्दा हेर्दै धान रोपनीका लागि तयार गरिएका खेतहरूमा कुनै कमी रहँदैन। यस्तो भान हुन्छ कि धरती नै आनन्दित भएर मन्द मन्द मुस्कान लिएर हाँसिरहेकी छन्।
0: यो ज्यानले 60 भोटो फटाए तापनि हिजो झैं लाग्छ। नेम खोला उर्लिएको, जंघार तरी हिँड्न परेको, रानी खोलाको कुलो थर्पूको अम्बिटारसम्म बगेर गएको प्रशस्त पानी जाँगरिला कृषकहरू, स्वच्छ परम्परा, प्रचुर उब्जनी, मिलनसार समाज अनि यसले प्रदान गरेको स्वर्गिक आनन्द र कसैमाथि भर पर्नु नपर्ने एक अटुट विश्वास। हुन पनि ढिकुटी भरि धान, भकारी भरि भरि नाना थरीका अन्न, कोठो भरि भरि कोदो, माटोको बडे बडे घडा भरि भरि फापर, तोरी, जौ, गहुँ, दाल, मस्याम, भटमा, सिमी, मटर अनि गेडागुडी, अरू के चाहियो र? पारी घरको तलामा मकैका हारीहरू अनि झुन्डाइएका जुत्ताहरू देख्दा तिहारमा देउसे भैलीले दिएको आशीर्वाद कहीँ पनि खेर गएनछ झैं लाग्दथ्यो।
1: आज जेठाबाको टारी खेतमा गए साल झैं यो पाली पनि बेठी लगाइँदैछ धुमधामसित। पहाडे जेठा, फारसे साइला, स्कूले कान्छा, दुर्पिने जेठा, भिर्कुने भेनाहरू हिज नै च्याखुङदेखि मलमासेको खेतबारी डिहेमा पुगिसकेका छन्। रोपारहरू बिहानै झर्ने सल्लाह गर्दै थिए। काइली फुपू, माइली फुपू खेताला खटाउन सिपालु, मिठो बोली, मिठो व्यवहारका धनी हुन् यिनीहरू। कान्छी फुपू, ठुल दिदी, कान्छी दिदी, कान्छी काकीहरू खाजा बुझाएर खानापिनामा खटिएका छन्। गाउँका हँसिलो रसिलो सबैलाई हँसाउने र फर्साइलो कारवार्नी फुपू भने सबै चिजको तारतम्य

0: मिलाउन निपुण छिन्। काम गर्न परे सबैलाई जित्ने, गफाडी लगाउन एक नम्बर, गीत गाउन परे ओठैमा, यसैले उनी गाउँकी मोहनी हुन्। मोहनी
1: जेठी आमै र जेठाबा नुहाई धुवाई चोखो निदो गरी सखारै खेतमा पुगिसकेका छन्। अक्षता पर्सी धूप दियो जलाई सीमे भूमे नागनगिनी इष्टदेव पितृदेव अनि धरती माताको पूजा गरी आशीर्वाद बटुलिसकेका छन्। आजको दिन हिलोको टीका लगाउने चलन छ। इष्टमित्र घर गाउँले खेताला पातहरू सबै खेतमा जमा हुँदैछन्। अन्तरिकाका कुलोमा पानी मिलाउँदैछन्। हलिहरले गोरु नार्न थाले। अब खेत हिल्याउनु छ। बाउसेहरू काँटा कोदाली र फ्याउरीहरू लिएर तयार हुन लागे। नौमती र च्याब्रुङको टोली पनि आइपुगेछन्।
0: च्याखुङ्गे रोपारेहरू धनमाया दिदी, चियावाल्नी कान्छी, गोसवाल्नी साइली, गम्भीरे माइली, टारघरे काइली, सन्तरे साइली, मास्टरी भाउजू, तालघरे जेठी, बाँसघरे फुपू, चपरासिनी माइजू आइसकेछन्। उनीहरूको असारे गीतले आजको बेठी रमाइलो हुने भयो, त्यति त थाहा छ। लौ, नौमतीको टोली पनि खेतैमा पो आइपुगेछन्। नरसिंह रन्काइ हाल्यो, सनैले सुर पक्रियो, ट्याम्को र दमाले पनि जोर लायो, ढोलकको टुकटुक र झ्याम्टाको झ्याम्म झ्याम्म।
1: नौमतीले सञ्जय जगायो, पहिलो चरण बजाएर गाउँ घर नै रमाइलो बनायो। कस्तो मिठो सनाई फुकेको कार्की डोली मामाले मनको भित्री तह छुने गरी। अब के थियो र, धानको बिउको ब्याड काड्न लागेका पाँच बहिनी थपिनी फुपूहरूले मिठो लयमा असारे गीत गाउन थालिहाले।

यस कार्यक्रमलाई अघि बढ़ाउने क्रममा चलचित्र सिलसिलाबाट कलाकार किशोर कुमारको स्वरमा सजिएको यो गीत सुनाउन गइरहेका छौं र यस गीतको निम्ति हामीलाई पत्र पठाउने श्रोता हुनुहुन्छ लुइङ पूर्व सिक्किमबाट भास्कर अधिकारीज्यू र उहाँले यस गीतलाई सुनाउन चाहनुभएको छ आफ्नो प्यारी श्रीमतीलाई जसको आज जन्मदिन पनि रहेको छ। त सिक्वर्नुहोस् यो अघिल्लो प्रस्तुति।

कार्यक्रमको अघिल्लो चरणमा सुनुहोस् चलचित्र आँखो की गुस्ताखियाँबाट कलाकार विशाल मिश्राको स्वरमा रहेको यो गीत र यस गीतको निम्ति हामीलाई अनुरोध गर्नुहुने श्रोता हुनुहुन्छ आहो पूर्व सिक्किमबाट अस्मिता गुरागाईले र उहाँले यस गीतलाई आफ्नो बहिनी अपेक्षा गुरागाईलाई सुनाउन चाहनुहुन्छ त आउनुहोस् स्वीकारौं यो अघिल्लो प्रस्तुति।

हिन्दी अनुरोध संगीत कार्यक्रमलाई अघि बढ़ाउँदै हामी लिएर आएका छौं अघिल्लो चरणमा चलचित्र रकी और राम की प्रेम कहानीबाट कलाकार अरिजित सिंह र श्रेया घोषालको स्वरमा सजिएको यो गीत र यो गीतलाई सुन्न चाहनुहुने श्रोता हुनुहुन्छ देथाङ पश्चिम सिक्किमबाट विशाल नेपालज्यू र उहाँले यस गीतलाई आफ्नो गान्तोकमा रहेकी दिदी भूमिका शर्मालाई सुनाउन चाहनु भएको छ। त प्रस्तुत छ यो अघिल्लो प्रस्तुति।

श्रोता, हामी यस कार्यक्रमको अन्तिम चरणमा आइपुगेका छौं र श्रोता, अन्तिम चरणमा यो अन्तिम गीत हामीले लिएर आएका छौं चलचित्र ढुण्ड द फगबाट कलाकार शानको स्वरमा सजिएको यो गीत र यस गीतको निम्ति हामीलाई पत्रचार गर्नुहुने श्रोता हुनुहुन्छ अहो सरमसाबाट शाश्वत सिंह। त श्रोता, स्वीकार्नुहोस् यो अन्तिम प्रस्तुति।

हस्त श्रोता अहिलेलाई भने हिन्दी अनुरोध संगीतको कार्यक्रममा समेटिएका गीतहरू यही समाप्त हुनेछ। अहिलेलाई यस कार्यक्रमबाट विदा चाहन्छौ। नमस्कार।

हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौ। श्रोता, अब प्रस्तुत छ मल्लिका पोखराजको आवाजमा सजिएका केही गीत गजलहरू। स्वीकार्नुहोस् यो अघिल्लो प्रस्तुति।

श्रोता, हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, अहिले सुनिरहनु भएको छ मल्लिका पोखराजको आवाजमा सजिएका केही गीत गजलहरू। आउनुहोस्, प्रस्तुत छ अघिल्लो प्रस्तुति।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, अब प्रस्तुत छ सुर संचार अन्तर्गत शास्त्रीय संगीत, जसमा आज सुनाउनेछौ उस्ताद विलायत हुसैन खाँको आवाजमा सजिएका पटदीपक रागहरू। त प्रस्तुत छ यो प्रस्तुति।

0: तुम गेहूं बेचना ही नहीं चाहते, यह बेकार हम लोगों के साथ मजाक कर रहे हो।
1: बेचना न होता तो इसे साथ लिए गांव गांव न घूमता।
2: अरे लाला छोड़ गया को, भगैया मुझे थमा, ये ले 30 रुपए नगद है, ला रसीदे। अरे खाटा क्या सोचा, ला
1: गऊ कुछ ही देते हो भाई,
2: पैसे दे रहे हैं।
0: अरे मैं इस गाय के 32 रुपए लगाता हूँ, बोल क्या जाता है, तुम चुप रहो, मुझे
3: दे रहा है। अरे ऐसी भीड़ लगा रखी है यार।
0: आइए आइए मुख्तार साहब, सलाम।
2: सलाम
4: सलाम
0: हुजूर, ये शख्स अपनी गाय बेचना चाहता है, मैंने 32 रुपए दाम लगाया लेकिन ये हामी नहीं भरता।
2: हुजूर 34 तो मैं दे दूं, ये बेचने वाला तो बने।
4: गाय तो तुम्हारी मोहिनी रूप है।
2: हुजूर ये देखिए, गर्दन थाने पुठे और दूध से भरे हुए थन। हुजूर
4: बाबा बछड़ा भी सुंदर है।
2: हुजूर दाम लगाएं, गाय आपकी।
4: क्या नाम है तुम्हारा, कहाँ से आए हो?
2: रहमान हुजूर, पचौली में रहता हूँ, पास के गांव में।
4: दूध देती है?
2: हाँ हुजूर, एक बेला में 3 सेर दूध लीजिए, इतनी सीधी हुजूर की बच्चा भी दूध ले। बच्चे पैर के पास खेलते रहते हैं हुजूर, पर क्या मजाल की सिर भी हिलावे।
4: क्या दाम मांगते हो?
2: 50 रुपए हुजूर।
4: हमें तो 35 का माल जचता है।
2: माल को देखते हुए 50 मैंने ठीक ही मांगे हैं हुजूर, इसके साथ की गाय इधर 50 गांव में नहीं है हुजूर।
4: देखो अब सौदा तय करने की बात करो, हम 35 से ज्यादा नहीं देंगे, बोलो हाँ या नहीं।
2: क्या कहे हुजूर, चलिए गाय आपकी हुई, आपके साथ चलकर आपके घर पहुंचा देता हूँ। चलिए हुजूर।
4: रहमान एक बात बताओ, तुमने 40 में गाय क्यों नहीं दी?
2: हुजूर आप हिंदू हैं, इसे लेकर आप पालेंगे, इसकी सेवा करेंगे। ये सब कसाई हैं, इनके हाथ में 50 रुपए में भी कभी नहीं बेचता। आप बड़े मौके से आ गए हुजूर, नहीं तो ये सब जबरदस्ती गांव को उनसे छीन ले जाते हुजूर।
4: तुम्हें रुपयों की कोई खास जरूरत नहीं थी?
2: थी सरकार, बड़ी विपत में पड़ गया हूँ, रुपयों की जरूरत नहीं होती तो घर की इस लक्ष्मी को कभी नहीं बेचता हुजूर।
4: लेकिन वो लोग रुपए भी ज्यादा दे रहे थे।
2: इसे अपने हाथों से पाला है हुजूर, कसाईयों के हाथ में कैसे बेच देता।
4: गाय को तुमने प्यार से रखा है वो तो दिखता है।
2: सरकार इसे जितनी खली देंगे ना उतना ही दूध देगी, भैंस का दूध भी इतना मीठा और गाढ़ा नहीं होता। सरकार
4: तुम फिक्र मत करो, इसकी खिलाई पिलाई में कसर ना होगी।
2: हुजूर एक कर्ज और है।
4: क्या?
2: अब तो चरवाहे को डांट दीजिएगा, इसे मारे पीटे नहीं हुजूर।
4: अरे तुमसे कहा ना है, तुम अब फिक्र मत करो। हाँ
2: जी सरकार।
4: बस ये सामने फाटक वाला मकान हमारा है।
2: जी सरकार
4: आ जाओ।
2: जी
4: ये गोश्ती इस सामने वाली गऊ का घर है, आ जाओ आ जाओ।
2: जी
4: बस यही बांध दो खूंटे से है, और देखो इस खूंटे से बछड़े को।
2: जी बाबा जी बहुत साफ कोठरी है हुजूर, मच्छर कीड़ा भी नहीं है।
4: ये लो रुपए गिन लो।
2: जी 10, 10, 20, 10, 30, 5, 35 ठीक है सरकार, ठीक है। अच्छा अब चलो, सलाम हुजूर।
4: अजी सुनती हो, कहाँ हो?
5: आई। हाँ कहो।
4: एक नायाब चीज लाया हूँ आज।
5: क्या?
4: गऊ। साक्षात कामधेनु है, کام دہنی.
5: سچ؟
4: ایک مسلمان بیچ رہا تھا, گائے زیادہ کی ہے, پر وہ بیچارہ ضرورت مند تھا, 35 میں باندھ گیا.
5: وہ کیسے؟
4: گو اس نے قصائیوں کے ہاتھ نہیں بیچی, وہ اسے 10-5 زیادہ دے رہے تھے, میرے ہاتھوں بیچی کیونکہ میں اسے پیار سے رکھوں گا.
5: جانور کی محبت کے پیچھے اس نے نقصان اٹھانا اچھا سمجھا, نیک آدمی تھا.
4: ارے نیکی کسی ایک ذات یا قوم کی بپوتی تھوڑی ہوتی ہے.
5: گو گائے گھر میں بندھی ہے نا.
4: چلو دکھاتے ہیں.
5: چلو
4: ارے آؤ,
5: چلو چل کر دیکھیں.
4: گھوسلا بھی بڑا سجیلا اور سندر ہے.
5: اچھا چلو.
1: سلام حضور.
4: سلام. تمہیں نے میرے ہاتھ گو بیچی تھی نا؟
1: جی ہاں حضور, جی ہاں.
4: رحمان ہے نا تمہارا نام؟
1: بجا فرمایا حضور.
4: کیسے آنا ہوا؟
1: حضور بڑی جنگ کے بعد اب حج کا راستہ کھلا ہے, اماں بوڑھی ہیں, حج کرنا چاہتی ہیں حضور, پر میرے پاس اتنے روپے نہیں ہیں سرکار. آپ 200 قرض دے دیں حضور تو کام چل جائے گا.
4: روپے تو میں تمہیں دے دوں گا, لیکن ایک بات سمجھ لو.
1: جی حضور.
4: میں وعدے پر روپے لیتا ہوں, اگر وعدہ پورا نہ کیا تو تم جانو پھر میں ذرا بھی رعایت نہیں کروں گا, سمجھے؟
1: ہاں حضور, میں وعدے پر لوٹا دوں گا حضور.
4: اچھا تو بتاؤ کب دو گے؟
1: سرکار 2 سال کی میعاد رکھ لیں حضور.
4: ٹھیک, لیکن اگر 2 سال میں نہیں دو گے تو بیاج کی در 25 روپے سے 32 روپیہ سینکڑا ہو جائے گی.
1: ٹھیک ہے سرکار, ٹھیک ہے.
4: البتہ تمہارے ساتھ اتنی مروت کروں گا کہ نالس نہیں کروں گا.
1: جو چاہے کیجیے گا حضور, حضور کے ہاتھ میں ہی تو ہوں.
4: دستخط کر سکتے ہو؟
1: حضور بس اتنی ہی اردو آتی ہے.
4: ٹھیک ہے, یہاں پہ دستخط کرو.
1: جی حضور. رحمان پکلم خود. یہ لیجیے حضور.
4: گواہ تم نہیں لائے ہو, خیر وہ میں کروا دوں گا, یہ روپے لو. 180 ہیں.
1: 180؟
4: ہاں ہاں 180. کچھ لکھائی کی, کچھ نذرانے کی, کچھ دلالی کی, سب ملا کر 20 روپے کٹ گئے ہیں.
1: آپ کی مہربانی ہے سرکار. اچھا حضور چلو. سلام حضور.
4: سلام.
1: چھوڑ مجھے.
6: چل چل. آیا ارے سرکار کے پیسے ایسے کوئی نہیں رد کر سکتا, چلتا ہے. چل
1: چل رہا ہوں بھائی, دھکے تو نہ دو.
6: ارے اچھا اچھا چل.
7: سرکار رحمان کو لے آیا ہوں.
1: سلام حضور.
4: کیا سلام حضور؟ 2 سال کی میعاد ختم ہو گئی, تمہیں خود آنے کی توفیق نہ ہوئی, بلوانے پر آئے ہو. کیا تمہارے 2 سال ابھی پورے نہیں ہوئے؟
1: حضور
4: لاؤ روپے کہاں ہیں؟
1: حضور بڑی گردش میں ہوں.
4: ارے گردش میں تو ساری دنیا ہے, میں پوچھتا ہوں روپے کہاں ہیں؟ روپے
1: اماں جب سے حج کر کے آئی ہیں حضور تبھی سے بیمار پڑی ہوئی ہیں, رات دن انہی کی دوا دارو میں دوڑتے گزرتا ہے حضور. جب تک جیتی ہوں حضور کچھ سیوا کر دوں, پیٹ کا دھندا تو زندگی بھر لگا رہتا ہے.
4: بیماری ہاری سب کے ساتھ لگی رہتی ہے رحمان, لیکن قرض کا روپیہ وعدے پر ہی لوٹایا جاتا ہے.
1: حضور صحیح فرماتے ہیں, بالکل صحیح فرماتے ہیں, پر اب کی کچھ فصل نہیں ہوئی حضور. اوکھ پانی بنا سوکھ گئی, سن کھیت میں پڑے پڑے سوکھ گیا, ڈھونے کی مہلت ہی نہیں ملی حضور. ربی کے لیے کھیت جوت نہ سکا, پرتی پڑے ہوئے ہیں.
4: اس سب سے ہمیں سروکار نہیں ہے, تم نے وعدہ خلافی کی ہے اور اوپر سے عجر کر رہے ہو کہ
1: اللہ ہی جانتا ہے حضور کس مصیبت کے دن کٹ رہے ہیں. حضور کے روپے کی ایک ایک کوڑی ادا کر دوں گا حضور. حضور سال بھر کی مہلت اور دے دیجیے, اماں اچھی ہوئی اور میرے سر کی بلا ٹلی حضور.
4: 1 سال کی میعاد بڑھا دوں گا, پر بیاج 32 روپے سینکڑا ہو جائے گا. ہاں
1: جیسی حضور کی مرضی, جیسی حضور کی مرضی.
4: ٹھیک, اب تم جا سکتے ہو
1: حضور. بھائی باپ ہے, انداتا ہے. سلام حضور.
4: سلام.

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी

0: जोसुकै सँग यौन सम्पर्क नराख्नुहोस्।
1: याद राख्नुहोस्, सधैँ कन्डमको प्रयोग गर्नुहोस्।
0: अधिक जानकारीको लागि टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
1: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहित जारी।
2: मिडियम वेबको 213.67 मिटर तदनुसार 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई 103 मेगाहर्ज एफएम कञ्जनजंघा र मोबाइल एप न्यूज अन एआईआर मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, समय यस बेला रात्रिको ठिक 10 बजिसकेको छ र अब प्रस्तुत छ विभिन्न कलाकारहरूको आवाजमा सजिएको हिन्दी फिल्मी गीतहरू। त श्रोता, सुनौ यो पहिलो गीत कलाकार शान अनि अल्का याग्निकको स्वरमा फिल्म चुरा लिया है तुमनेबाट। आउनुहोस् स्वीकारौं यो पहिलो प्रस्तुति।

अनुहो श्रोता, अब कार्यक्रमलाई अघि बढाउँदै सुनौ यो अघिल्लो गीत फिल्म सर्कसबाट कलाकार पापोन र श्रेया घोषालको आवाजमा सजिएको यो गीत।

आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवामा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ विभिन्न कलाकारहरूको आवाजमा हिन्दी फिल्मी गीतहरूको। त यसै कार्यक्रममा यो अघिल्लो गीत सुनाइरहेका छौं कलाकार मोहित चौहानको आवाजमा फिल्म अञ्जना अञ्जानीबाट।

श्रोता, यसरी नै अर्को गीत सुनाइरहेका छौ फिल्म भेदाबाट अमाल मलिक र अरिजित सिंहको स्वरमा। त प्रस्तुत छ यो अघिल्लो प्रस्तुति।

हिन्दी फिल्मी गीतहरूको कार्यक्रमलाई सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूमा आजको हाम्रो यो अन्तिम प्रस्तुति फिल्म बरेली की बर्फीबाट कलाकार आर्को को आवाजमा।

हस्त श्रोता, प्रस्तुत गीतको साथमा आजलाई हिन्दी फिल्मी संगीतको कार्यक्रम यति नै। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय स्टुडियोको घड़ी अनुसार रात्रिको 10:30 भइसकेको छ र यसैको साथमा आजको तेस्रो अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रमहरू यही समाप्त हुँदछ। भोलि बिहान 6:30 प्रातकालीन अधिवेशन अन्तर्गत विभिन्न कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौं। आजलाई सम्पूर्ण आकाशवाणी गान्तोक परिवारलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री, जय हिन्द।